भएकोमा आज भने वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद डेभिड ढकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ, तर बेला बेलामा पनि वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङ

सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गड़बड़ी भएपछि स्थानीय निकाय नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण मनासु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिम परेको छ।

आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु वातावरणीय तथा कानूनी अवरोध जग्गा अधिग्रहण निर्माण सामग्री अभाव स्थानीय विवाद ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
1: हल्का रूपमा ए होइन है भनेर पनि दिने अवस्था चाहिँ रहँदैन, सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो भत्ता चाहिँ देखिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि सन्तान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही

0: सञ्चालन गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
1: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2,00,000 र एकै परिवारमा एक भन्दा बढ़ी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1,00,000 राहत दिने कानूनी व्यवस्था भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2,665 रोपनी, 6 आना रसुवामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
2: यसबीच 3 दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्ड जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केही माथि नयाँ ट्र्याक खनेर 18 दिनपछि यातायात सञ्चालन गरियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। भलेखु मुगलिङ सड़क आयोजना प्रमुख सर्जना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लोदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
1: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ तर पूर्वी नेपालको वर्षा भने क्रमश थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद देवी ठकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ तर बेला बेलामा पनि वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गड़बड़ी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण मनासु र खुङ्गु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथाङ, कागबेनी, जुमसुम, घासा, पोथाना, घाङ्रुक, छिमरुङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण मनास्लु र खुङ्गु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
2: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन् तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10,17,00,000,000,000 रूपियाँ पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब 4,06,00,000,000 करिब 4 अर्ब 6 अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42 अर्ब 80 करोड़ खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति चुरे संरक्षण एक दशकमा 6.7%, कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीए नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्ता सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छन्। लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2 अर्ब 87 करोड़बाट बढ़ेर 26 अर्ब 79 करोड़ पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढ़ेर 1 खर्ब 1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
3: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहेन, सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो मतलब देखिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भूमिबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, धादुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री नरेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनेको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भुटेकोशी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख योजना बनाउने तयारी गरिएको छ।

0: भदौको भोचेकोशी बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तर गया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड़ने फलाखु खोलामा रेलवे जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशौंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा डेढ़ दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाकासम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउनेसम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोगको अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्री पृष्ठमा नयाँ पत्रिकाको भित्री पृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आएको हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यका

0: पानी छिर्दा बाढ़ी पीड़ितको बिजोको शीर्षकमा देवचन्द्र भट्टले लेख्नु भएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा स्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजू डेढ़ खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्टरमा उक्ली कालो टोपी अनि कालो चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुक थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हालेका संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पृष्ठमा एमाले केन्द्रीय कमिटि निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा को खबर रहेको छ। गंगा ऋषिले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटि बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानो नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा एक वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भातृ संगठन को समय योजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ। कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा 2 महिने राजनीतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि हो। सरकारले नेपाली सेनाको रेखदेखमा संचालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसैगरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँग देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको वहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले 55,000 भन्दा बढ़ी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2 लाख भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायता कर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1 करोड़ र 13 लाख मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपियन संघ यूएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको

0: कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपियन शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागेको थियो। अप्रेलमा पिटर नागार्डले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले पश्चिम एसियामा जारी द्वन्द अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार 2रो पटक काश्य पदक जितेको छ। जापानको आउची र नागोया शहरमा चलिरहेको 20 एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
0: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: ताजा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। 3 दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका
5: छौं। कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिम त्रिभुवनमा गण्डकी लुम्बिनी कर्णाली सुदूर पश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति
6: यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो। साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
5: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भइरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ चाहिँ कति पानी पर्यो नापिन्छ, नारी इङ्गेज पनि भन्ने गर्छौँ।
6: यसलाई यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो होइन।
5: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ। हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ। स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्दादेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनुपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कन्फर्मै छ। त्यस्तो सम्भावना देखिँदैन। एकदमै भारी धेरै भारी वर्षाको सम्भावना
6: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
5: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो जस्तो देखिन्छ, मतलब अन्य विभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
6: अहिले अब यहाँले भने चाहिँ सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठुलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नुहोला भन्ने खालको पनि कुरा छ होइन, अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ, त्यो राम्रो पक्ष पनि हो होइन। तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
5: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने सञ्जालहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै पानी भएर डर त्रास मा चाहिँ बस्नुपर्ने अहिलेको वर्षा चाहिँ होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि त्यहाँ लिनुपर्ने दिने अवस्था चाहिँ रहँदैन।
0: साझा खबरको अन्त्यमा हामी

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM

0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सही।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9875082997,
2: 9850109997।
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

सदाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझनी आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 10 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 26 तारिक, सगतम वर्ष 1948, नेपाल सम्बत 1146, रोद्र नामक सम्वत्स, दक्षिणायन शरद ऋतु आज शनिबार रहेको छ, भाद्र शुक्ल पक्ष, तिथि रहेको छ आज पूर्णिमा, तिथि रहेको छ 40 घडी 20 तला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र 15 घडी 45 तला रहेको छ, योगमा रहेको छ गण्डयोग रहेको छ 22 घडी 50 तला रहेको छ, करणमा रहेको छ भद्राकरण रहेको छ 10 घडी 47 तला रहेको छ, चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज काल योग रहेको छ। आज बिहान सूर्योदय 5:54 भयो भने साँझ सूर्यास्त 5:54 हुनेछ र आजको दिनमान घडी 12:00 रहनेछ। दिन विशेष आज विशेष गरी पञ्चक रहेको छ, पूर्णिमा व्रत, यया पुन्नी, इन्द्र दह स्नान, प्रौठ पदी श्राद्ध, सिद्ध पोखरी मेला, चेपाङ सोनाम पर्व भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आज अशुभ समय, शुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा। आजको लागि सर्वप्रथम लागौं आजको कालबेला, आजको कालबेलाको समय रहेको छ विशेष गरी दिउँसोको 4:25, 47 सेकेण्डदेखि साँझको 5:56, 3 सेकेण्डसम्म कालबेला,
अहिले कालबेला भनेको बिहानको 7:24 पनि कालबेला नै रहेको छ है, विशेष ख्याल गरौं। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 7:24:17 बिहानको 8:54:32 शुभ बेला, आजको लाभ बेला दिउँसोको 1:25:17 विशेष गरी दिउँसोको 2:55:32 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। यस्तै गरेर श्री सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा, यस्तै गरेर मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरेर अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ, नाम आउँछ दीपक, दीपा नाम आउँछ, आज दिनहरी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज चन्द्रमा विशेष गरी मीन राशिमा भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन खर्चको जोह गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दयाडा प्रार्थना गर्दा रोकियो काम सम्पादन हुन जानेछन्। अर्थ अभाव खड्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। धन तथा लाभांशहरूका लागि पनि खर्च हुने खालको योग बने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन श्रमको उच्च मूल्याङ्कन हुनेछ। पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिको लागि पनि सामान्य लगानी गर्न सकिन्छ। कृषि पशुपालन तथा व्यापारमा मनका आर्जन गर्न सकिन्छ। सञ्चित धन उपयोग गरेर पनि फाइदा लिन सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिन्छ। धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछन्। नामदाम इनाम हात लागि हुनेछ। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्छन्। नयाँ योजनातर्फ लगनीमा जोखिम बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफका काम सम्पादन हुन जाँदैछन्। रोकिया काम समेत सम्पादन हुनेछ। कामले नयाँ जिम्मेवारी दिलाउन सक्छ। जीवनशैली व्यस्त रहनेछ। सेवामूलक काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत वहन गर्नु पर्ला। तैपनि भविष्यका लागि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। तैपनि विगतका कमी कमजोरीमा क्रमशः सुधार आउनेछ। मेहनतले उपलब्धि हात लागि हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात पार्न सकिन्छ। कामको चापले स्वास्थ्य भने कमजोर रहने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निरागता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय रहेको छ। पेसा तथा व्यापारको बाहनामा यात्रा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन अधिक खर्च गर्ने बानीले समस्या निम्ति आए पनि मेहनतीका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नु परे पनि प्रतीक्षा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने समय रहेको छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिन्छ। काममा मेहनतीका साथसाथै गोपनीयता पनि ध्यान पुर्याउँदै अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थिति सोधो जस्तो नहुनाले फाइदा कम हुनेछन्। अवसर प्राप्त भए पनि मेष नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइ लेखाइमा सोझो जस्तो प्रगति गर्न नसके पनि गुरुजनको सुझाव र सहयोग लाभदायक बन्दैछ। व्यापारमा फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा समेत उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तक टाढिनेछन्। प्रक्रिया नमिलाले कुनै काम बिगार्नु पर्ला, तर लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अभिभावकको सुझाव र सन्तानको सहयोग आफन्तको सहयोग लाभदायक बन्दै जानेछन्। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थिति अलिक संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि श्रम खर्च गर्नु पर्ला। पहिलेका सहयोगहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारोस्थिति निम्त्याउन सक्छ। सफलता मिले पनि कर्मफल अरूलाई सुम्पिनुपर्ने अवस्था आउन सक्छ। आफ्नोले समस्या सहयोग गर्दा अवसर फुत्किन सक्छ। चिता काम बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा समेत हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा अलिक सजग रहनु पर्ला। प्रक्रिया नमिल्नाले काम देखाउनु पर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्दा लाभ हुनेछ। मेहनत गर्दा अध्ययन समेत प्रगति हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्मल लिन सक्छ। स्वास्थ्यको लागि खर्च बढ्नेछ। धन तथा लाभ भए पनि बल जबरजस्ती गर्ने बानीले समस्या निम्ति आउला। विवाह दशवत कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँहरूलाई जानकारी गराइसकेका छु आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिरहेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रवटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेका छु, तपाईँलाई सुनाउन गइराखेका छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु। र तपाईँहरू सुन्दै हुनुहुन्छ अनि यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु, र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन।

गर्नु भएको छ, तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ, तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइ राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँलाई अवश्य मेरो बुझ्नुहुनेछ। शुरूमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन। शनिले शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रिएको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने, शनिबार कालो तिल काला चनाहरू दान गर्नले पनि शनिदोष शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम, मनको ओझेल हो। राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो। राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहावे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहावे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधन गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकता अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नागको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि
मंगलको कारणले गर्दाखेरि भएको

ईश्वर भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहिलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौँ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले, विशेष गरी चाहिँ अब हामीले गहिरो विषयमा जान्छौँ कर्म। ग्रहले दिशा देखाउने गर्दछ तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ। कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य सरलता गुरु शनि दुवैले प्रसन्न बनाउने उपायहरू हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरंग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि संकटहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना, राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा, सधैँभरि घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस् तपाईँले, गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ, उज्यालो राख्नुहोस् यो कोठालाई पनि। अग्नि तत्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ
वा नैऋत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा राख्छ। सबैमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, र दस बजे भन्दा उता मोबाइल हेर्ने, टिभी हेर्ने, होवाला गर्ने, झैझला गर्ने काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाइ राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, गृहस्थता सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु, असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोगी हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्, नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँलाई आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्, यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्, घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ, र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि
तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो, फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्। अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले, ज्योतिष ज्योति र ईश यी दुई शब्द बनेको छ, अनि अर्थात प्रकाश, ज्योति अर्थात प्रकाश, ईश अर्थात ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ। ज्योतिष भनेको काल भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ, दिशा कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ, ग्रह नक्षत्रको गति के कस्ता रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ, मानिसको जीवन र व्यवहार के कस्ता रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो, कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ, कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ। विशेष गरी चाहिँ ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ। त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठूलो हुन्छ। हेर्नुहोस्, चिना पढाउनु पर्यो भने तपाईँले पुरै हिसाब पनि गर्नुपर्छ, म्याथ नआउने हो भने म्याथ कमजोर छ भने त्यसले ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन, ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ, हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय। मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो, कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ, तपाईँको मनले कसरी कर्म गर्ने त, तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बीच बाटोमा कसैको दुर्घटना परिराखेको हुन्छ, कसैको टायर पञ्चर भइराखेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा, ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ, मन हाम्रो राहु दशा चलेको बेला अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने, आज जान मन लागेन भन्ने पनि हुन सक्छ। शनि दशामा परीक्षा हुने गर्दछ, गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त, कुण्डली भनेको बाटो हो। मैले अहिले पनि तपाईँले भनिसकेको छु, जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ,
शनि भन्ने ग्रह कमजोर तर्फ ढिला सुस्ती हुन्छ, तर अनुशासन अपनाए भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अपनाए भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो, यस्तो हुन्छ भनेर संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ? ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ, ज्योतिषलाई रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई, मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ, घर बनाउने समय कुन छ, तपाईँलाई अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिराख्नु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। क्रम परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौं। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने, सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भनी गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउन के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ, ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रह दशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ, कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन, कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो। त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई
बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना। कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855 60359 र 9855 67359।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: आमा, एक गिलास दही खाम न, सारे गर्मी हो।
12: आमा, मलाई दूध है।
11: होइन आमा, हाम्रो दूध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
11: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दूध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
10: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
15: हरेक शनिबार बिहान 8 बजे
10: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा।

0: 8 बजे पछि प्रसारण हुने कार्यक्रम शिक्षा क्षेत्रमा प्रशंसनीय कार्य गर्नुभएका शैक्षिक संस्थाहरूलाई भर्चुअल वा प्रत्यक्ष रेडियो स्टेशनमा आमन्त्रण गरी उहाँहरूको अनुभूति तथा अनुभवहरू प्रसारण गर्ने गरिन्छ। आजका अतिथि हुनुहुन्छ पूर्व शिक्षा सचिव श्री रामप्रसाद थपलिया सर। सर्वप्रथम उहाँलाई पश्चिमचुङ आवाज रेडियो साइनमा स्वागत गर्न सर नमस्कार।
1: नमस्ते सर। नमस्ते।
0: पश्चिम चितवनको आवाज रेडियो साइनमा सर हार्दिक स्वागत गर्न चाहन्छु सर।
1: हस् धन्यवाद। आदरणीय श्रोताहरू सबै प्रति मेरो हार्दिक नमस्कार छ।
0: सर आराम हुनुहुन्छ?
1: ठिक छु सर।
0: अब सर को अनुभव शिक्षा क्षेत्रमा लामो अनुभव र यो शैक्षिक जागृतिमा शिक्षक बन्नु र कर्मचारी यो निजामती कर्मचारीको बीचको अन्तर सरले अनुभव बताउन हार्दिक अनुरोध गर्छु सर।
1: हस् धन्यवाद सर। मैले अब 37 वर्ष लामो सरकारी सेवा गरे। यो सेवाको क्रममा विभिन्न 7 वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर पनि काम गरे। कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख रहेर पनि सेवा गरे। यस क्रममा आफू जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहे पनि शैक्षिक क्षेत्रको उन्नयनमा आफूले सक्दो योगदान गरेको मलाई अनुभूति छ। पक्कै पनि निजामती कर्मचारी भन्दा शिक्षकहरूको सेवा निस्वार्थ छ। उहाँहरूले राम्रोसँग योगदान दिनुभएको अवस्थामा राम्रा राम्रा विद्यार्थीहरूको उत्पादन हुन सक्छ, सृजनशीलता रहन सक्छ, जुन कुरा निजामती प्रशासनमा बसेर गर्न विरलै पाइन्छ। यस हिसाबमा निजामती कर्मचारीको तुलनामा सेवा सुविधामा शिक्षकहरूमालाई केही कमी भए पनि उहाँहरूको पेशागत निष्ठा, दक्षता र योगदानको हिसाबले अतुलनीय नै छ भन्ने मलाई लाग्छ।
0: कति राम्रो कुरा सर। यो हिजो पञ्चायती कालमा सरले आफूले अध्ययन गर्नुभयो र त्यसपछिका चरणमा शिक्षाको अन्तर, हिजो पञ्चायतीकालमा शिक्षा केमा केन्द्रित थियो, त्यसपछि बहुदल गणतन्त्र आएपछि शिक्षा केमा केन्द्रित छ, सरको अनुभव बताउन हार्दिक अनुरोध गर्दछु।
1: अब मुख्य चुनौती भनेको समाजका सबै पक्षहरूमा अनुशासनहीनता बढेको छ। पञ्चायतमा अनुशासन अलिक बढी थियो, धेरै अब आवाजहरू मुखरित हुन अहिलेको जस्तो अवसर त थिएन, तर पनि त्यो बेलाको अवस्था र अहिलेको अवस्थाको बीचमा तात्विक रूपमा धेरै अन्तर भइसकेको छ। अब जनताको साक्षरता दर पनि धेरै बढेको छ। अब घर घरमै रेडियो, टोल टोलमै रेडियो, अड्कलेको समाचार सुन्नुपर्ने अवस्थाबाट समाज बाहिर आएको छ। यस हिसाबमा सोसल मिडिया लगायतमा सबैमा मानिसहरूले आफ्नो विचार अभिव्यक्त गर्न पाउने अवसर सृजना भएको छ। यो पछिल्लो समयको उपयोग भन्ने मलाई लाग्छ। यी सूचना र प्रविधिमा आएको अत्यधिक व्यापकताले गर्दा समाजका सदस्यहरू कतै अल्मलिने पो भएको हो कि आफ्नो उद्देश्य लक्ष्यबाट विचलित पो हुनुभएको हो कि भन्ने प्रश्न चाहिँ छ। तथापि समय नै अहिले अत्यन्तै फरक भएको छ। आफ्नो कुरा सुनाउन पाउने, सुनिन पाउने र समाजमा आफ्नो आफूले के गरिरहेको छु भन्ने कुराको जानकारी दिलाउनको लागि अथवा शिक्षकै सवालमा अब हिजोको लेक्चर विधि मात्रै अवलम्बन नगरेर विभिन्न सृजनशील गतिविधिबाट पनि आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई सिकाउन पाउने अवसर सृजना भएको छ। मलाई विश्वास छ यो कोविडभन्दा पछाडि धेरै हाम्रा शिक्षक शिक्षिकाहरूले यो अनलाइन लर्निङ लगायतका विभिन्न क्रियाकलापहरूलाई जारी राख्नु भएको छ। उहाँहरूको स्वप्रयासले नै कतिपय विद्यालयमा गुणात्मक अड्को मारेको छ। यदि मारेको छैन भने पनि म यो कार्यक्रम मार्फत नै सम्पूर्ण यो रेडियो सुन्ने आदरणीय अभिभावकजीहरू शिक्षक शिक्षिकाजीहरूलाई आग्रह गर्न चाहन्छु कि अब प्रविधिसँग नजिक नभइकन क्लासमा भौतिक रूपमा मात्रै पढाउने भन्ने कुरा अब धेरै मुलुकमा यो काम नलागि भइसकेको छ। हाम्रो मुलुकमा पनि उहाँहरूले प्रविधिलाई सिकेर आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई अत्यन्त राम्रोसँग उहाँहरूले प्रशिक्षित गर्न सक्नुहुन्छ, त्यो वातावरण बनेको छ। अब सरकारको तर्फबाट एकैपटक सबै काम गर्न त सम्भव नहुन सक्छ। व्यक्तिगत रूपमा पनि शिक्षक साथीहरूले यस्तो प्रयास, एउटा मोबाइल फोन भएपछि यहाँहरूले धेरै गर्न सक्नुहुन्छ। यहाँहरू जस्तो रेडियोबाट पनि यहाँहरूले कतिपय कुराहरूलाई समय लिएर हाम्रो रेडियोको म्यानेजरहरूसँग स्टेसन म्यानेजरहरूसँग सम्पर्क गरेर एउटा विद्यालय मात्रै नभएर त्यो भेगका सम्पूर्ण विद्यालयलाई हुनु गरेर यहाँहरूले कतिपय कुराहरूको सैद्धान्तिक कक्षा पनि लिन सक्नुहुन्छ।
0: अब यो अवस्थामा सरले निकै अहिलेको परिस्थिति परिवेशका कुराहरू सरले गर्नुभएको छ। दुई मुठी पानी भएन भने गला सोकिएर मान्छे मर्छ, बाढी नै आयो भने घरै बगाएर लान्छ। अब प्रविधिमा पनि हामीले लिमिटेसनका कुराहरू, हामीले एउटा यो कुरा बेनिफिट हो, यसको एडभान्टेज हो भन्नुभन्दा पनि हामीले जागृति आइटीमा आइसिटीमा कसरी दिन सकिएला सर, प्रश्न हार्दिक अनुरोध गर्दछु।
1: यसको लागि सर्वप्रथम त म सम्पूर्ण आदरणीय प्रधानाध्यापकज्यूहरू, सम्पूर्ण विषयगत शिक्षकहरू, म उहाँहरूलाई नै हार्दिक तापूर्वक के अनुरोध गर्न चाहन्छु भने सरकारले गर्ने अङ्गमा छँदै छ। यहाँहरूले व्यक्तिगत रूपमा पनि आफ्नो जीवनको उन्नयनको लागि पनि, जीवनमा प्रगति गर्नको लागि पनि, र एउटा असल शिक्षक असल अभिभावक बन्नको लागि यो सूचना प्रविधिमा यहाँहरू आफैले व्यक्तिगत तवरबाटै पनि धेरै जानकारी लिन सक्नुहुन्छ र हाम्रो उपलब्ध भएका स्रोत साधनहरूलाई संयोजन गरेर यहाँहरूले अगाडि बढ्न सक्नुहुन्छ र आफ्नो शिक्षण विधिलाई फरक तरिकाले अगाडि लान सक्नुहुन्छ। वास्तवमा यहाँहरू शिक्षक भएर अगाडि बढ्नको लागि अब वातावरण बनेको छ। अब आफ्ना विद्यार्थीहरूलाई सफ्टवेयर कक्षाभन्दा बाहिर शिक्षण नगर्ने, ट्युसन लगायतका क्रियाकलापहरू गैर कानुनी क्रियाकलापमा आफू संलग्न नहुने, आफ्नो समयमा विद्यार्थी भाइ बहिनीहरूलाई राम्रोसँग बुझ्ने गरेर यहाँहरूले शिक्षण गरिदिनुभयो भने यहाँहरूले राष्ट्रको लागि ठुलो चाहिँ ग्रुप चाहिँ लगाउनु भएको मानिनेछ। अब जब हामी एउटा विद्यार्थीलाई सपार्छौँ, त्यो परिवार सप्रिन्छ, समाज सप्रिन्छ, अन्ततोगत हाम्रो मुलुक नै सप्रिन्छ। त्यस हिसाबमा यहाँहरूले जुन परम्परागत विधि तथा प्रक्रियाबाट जुन सिकाइ गरिरहनु भएको छ, त्यो सिकाइलाई अलिकति मात्रै पनि यो सूचना प्रविधिमा यहाँहरूको चाहिँ पहुँच भयो, यहाँहरूको त्यो क्षमता रह्यो र विभिन्न सञ्चार माध्यमहरू, खास गरी रेडियो, गाउँघरमा रेडियो अत्यन्त लोकप्रिय छ, समुदायमा यसको आवाज पुगेको छ, घर घरमा आवाज पुगेको छ, त्यस किसिमले यहाँहरूले रेडियो अथवा स्थानीय लोकल टिमलाई समेत उपयोग गरेर आफ्नो स्कुलको कक्षा कोठाभन्दा बाहिर पनि यहाँहरू आफूलाई पुर्याउन सक्नुहुन्छ। त्यो अवसर प्राप्त भएको छ, त्यो अवसर उपयोग गर्नको लागि यहाँहरूमा विशेष क्षमताको खाँचो छ। मलाई खुसी पनि लाग्यो, रेडियो सैनो लगायतका हाम्रो हरियाल सरहरूले पनि दूर फसलमा बसेर शिक्षकहरूलाई आइसिटीमा जोड्नको लागि जुन कोसिस गरिरहनु भएको मैले सुन्न पाउँदाखेरि म अत्यन्त खुसी छु। मलाई विश्वास छ धेरै हाम्रा शिक्षक साथीहरू, शिक्षिकाज्यूहरू यो प्रविधिबाट चाहिँ धेरै लाभान्वित हुनुभएको छ र आफूलाई हिजोको भन्दा भोलि फरक तरिकाले प्रस्तुति गर्ने उहाँहरूले आफ्नो तौर तरिकामा परिवर्तन गरिरहनु भएको छ।
0: अब सर, दुई घण्टा पढेर आइयो भने विद्यार्थी सिकाउन सकिन्छ, त्यसै आइयो भने विद्यार्थी भुलाउन सकिन्छ। अहिले नेपालको शिक्षा अवस्था विद्यार्थी धेरै भुलाएकै हो कि भने जस्तो लाग्छ सर, आफै पनि पूर्व शिक्षा सचिव हुनुभएको हुनाले यसलाई कसरी हामी अब आउने दिनहरूमा शिक्षकहरूमा जागृति ल्याउन सकिएला, प्रश्न हार्दिक अनुरोध गर्छु।
1: अब यस्तो हो सर, खास गरी विद्यार्थीहरूको सृजनशीलता चाहिँ कम भएको अनुभूति भएको छ। अब त्यसमा पनि खास गरी सार्वजनिक विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूमा त केही सृजनशीलता देखिन्छ। त्यसको उदाहरण म आफू पनि हुँ, मैले पनि सामान्य स्कुलमै पढेको हुँ, तर मेरो प्रतिस्पर्धा बुढानी कण्ठ सेन्ट जेभियर्स स्कुलमा पढेका साथीहरूसँग नै सबै हुने गर्थ्यो। अब हाम्रा संस्थागत विद्यालयहरूमा उहाँहरूले पक्कै नम्बरमा त तुलनात्मक रूपमा अगाडि हुनुहुन्छ विद्यार्थीहरू, तर हाम्रो सृजनशीलताको सवालमा पक्कै उहाँहरूले पछिल्लो समय त कोसिस गरिरहनु भएको छ। खास गरी चित्रकारिता लगायतका विषयहरूमा उहाँहरूले फोकस गर्नुभएको पाइन्छ। विद्यार्थीमा अन्तर्निहित क्षमता बाहिर निकाल्नुको लागि विद्यार्थीलाई नै केही आफू केही कुराहरू आफै उब्जाउ गर्नको लागि निकाल्नको लागि समय दिनुपर्ने हुन्छ। अब त्यो संस्थागत रूपमा हामीले विद्यालयहरूमा सीमित स्रोत साधनको कारणले गर्दाखेरिमा गर्न नसकिरहेका हुँदा यदा कदा सम्बन्धित विद्यालयहरूले आफूले जोड गरेर आफ्ना विद्यार्थीहरूलाई अन्य विद्यार्थीहरूको विद्यालयको तुलनामा अलिक फरक देखाउन खोज्नु भएको पनि पाइन्छ। तथापि यो वातावरण बनेको छ। अब प्रत्येक स्थानीय तहमा नै शिक्षा अधिकारी हुनुहुन्छ, हाम्रो 753 पालिकामा शिक्षा अधिकारी भएको नाताले स्थानीय रूपमा कतिपय पाठ्यक्रमहरू पनि परिमार्जन गर्ने, थप्ने अनि समय र माथि सुहाउँदो पाठ्यक्रमहरूमा अध्यापन गराउने, पठन पाठन गराउने यो सबै वातावरण चाहिँ यो स्थानीय सरकार सञ्चालन 2074 आइसकेपछि वातावरण बनेको छ। जहाँ जहाँ जुन जुन पालिकाहरूमा हाम्रो स्थानीय शिक्षा अधिकारीहरूले जसले शिक्षाको हेड चाहिँ लिड गर्नुहुन्छ प्रत्येक स्थानीय तहमा, हाम्रा निर्वाचित पदाधिकारीहरूलाई सघाउनुहुन्छ, समन्वय गर्नुहुन्छ, यसले स्थान परिवेश अनुसार गुणात्मक शिक्षाको लागि अवसर जुटाएको छ। शिक्षाको उपस्थिति 74 सालभन्दा पछाडि धेरै फरक परेको छ। अब विद्यालयमै नगइकन हाजिर गरेकै भरमा शिक्षकहरूले तलब खाने भन्ने कुरा अब सम्भव छैन, किनकि कसै न कसै गरी अब यस्तै हाम्रो रेडियो सञ्चारकर्मी मित्र त्यजीले गएर सबैको उहाँहरू आँखामा पर्नुहुन्छ, भौतिक उपस्थिति बढेको छ र यो विद्यार्थीहरूलाई विभिन्न किसिमका शैक्षिक गतिविधि लगायत अरू गतिविधिहरूमा सरिक गराउने अवसर उहाँहरूले पाउनु भएको छ। पछिल्लो समयमा यो वीरेन्द्र यो राष्ट्रपति रनिङ खेल पहिलाको वीरेन्द्र खेल राष्ट्रपति रनिङ खेल प्रतियोगिता लगायतका खेल गतिविधिहरू पनि सञ्चालन भइरहेको मलाई जानकारी छ। त्यस हिसाबमा पहिलाको भन्दा राम्रो भएको छ। स्थानीय तहमा जति हाम्रो शिक्षा अधिकारीहरू सक्रिय हुनुहुन्छ, हाम्रो पालिका प्रमुखहरूलाई आवश्यक सूचना सहयोग गर्नुभएको छ र राजनीतिक पदाधिकारीहरूको ध्यान पुगेको सम्बन्धित समुदायका विद्यालयहरूमा गुणस्तरीयता बढेको मेरो अनुभूति छ।
0: अब यसमा सर जस्तो मैले के कुरा जोड्न चाहे भने इच्छा शक्ति नै बलवान हो, समय नै बलवान हो। अब यो अवस्थामा सुधारिएको त भनियो सर, ब्रेन ड्रेन हुने काम अगाडि बढेको छ, सैद्धान्तिक शिक्षा पढाइ भयो र 12 पास गरिसकेपछि त्यो विद्यार्थी कहाँ जाने? कमसेकम म पनि युरोपमा पढेको र मेरो बच्चाहरू पनि युरोपमा पढेको हुनाले त्यहाँको सिस्टम फरक थियो। त्यो इन्ट्रान्स लेभलको पढाइबाट इन्टरभ्यू लेभलको पढाइ हामीले कहिले गर्न सकिएला सर? प्रश्न हार्दिक अनुरोध गर्छु।
1: अब यस्तो भएछ, खास गरी 12 क्लास पढिसकेपछि लगभग धेरै विद्यार्थीहरूको प्रायोरिटी चाहिँ विदेशकै युनिभर्सिटीमा गएर पढ्ने भन्ने रहेको अवस्था छ। यसले अब विद्यार्थीहरू धेरै विद्यार्थीहरू जो बाहिर जानु भएको छ पढिरहेको अवस्था पनि छैन, उहाँहरूले त्यो समय मिलाउनै सक्नु भएको छैन। यहाँ राम्रोसँग उहाँहरूले ग्रेजुएट गरिसकेपछि मात्रै उहाँहरू अन्यत्र मुलुकमा जानुभयो भने पनि उहाँहरूको एक उमेर पनि बढेको हुने, श्रममा पनि उहाँहरू अलिकति गर्न सक्ने, श्रम गर्न सक्ने हुने, यी अवस्थाहरू सृजना हुने थियो। अब यो परिस्थितिमा हामीले सुधार गर्न सकेका छैनौँ, मलाई विश्वास छ। अब त्रिभुवन विश्वविद्यालयले पनि 4 वर्षलाई 3 वर्ष बीबीएस लगायतको प्रणालीमा परिवर्तन गर्नेछ र समयमा जाँच लिने अवस्था सृजना भयो भने हाम्रा धेरै भाइ बहिनीहरू प्लस टूबाटै बाहिर जानुहुने छैन। खास गरी प्राविधिक शिक्षामा हामीले जोड दिनुपर्ने थियो, हाम्रो नीति नै पनि त्यही भन्छ, हाम्रो विधिले पनि त्यही भन्छ। यद्यपि हामीले धेरै विद्यार्थीहरूलाई प्राविधिक धारतर्फ आकर्षित गर्न सकेका छैनौँ, अलिकति लागत पनि अलिकति बढी नै पर्ने अवस्थामा यो प्राविधिक शिक्षामा उहाँहरूको आकर्षण बढाउनु पर्नेछ। हाम्रो शिक्षा मन्त्रालय अन्तर्गतको सिटिबिटी अन्तर्गत थुप्रो प्राविधिक धारका विद्यालयहरू छन्, ती कतिपय ठाउँमा अन्डर क्यापेसिटीमा विद्यार्थीहरू पढिरहेको अवस्था छ, छात्रवृत्ति पाउने अवस्थामा समेत वञ्चित भएको अवस्था छ। यस हिसाबमा म यहाँको कार्यक्रम मार्फत सम्पूर्ण प्रधानाध्यापकज्यूहरू, आदरणीय अभिभावकज्यूहरूलाई, आफ्ना बालबालिकाहरूलाई प्लस टू गर्ने बित्तिकै विदेशमा पढ्न पठाउनु कुनै पनि हिसाबमा ठिक छैन। एक त उमेर कच्चा उमेर र उसलाई त्यहाँ गएर पढ्ने दबाब, उसले उपलब्ध गराउनु पर्ने फी, गर्नुपर्ने काम, बस्ने अव्यवस्थित वातावरण, यी सबै नै उसको भविष्य गन्जागोल हुनेछ। यसमा आम सुधार गर्नको लागि विद्यार्थी जब वयस्क हुनुहुन्छ, जब उसले जे घटीमा पनि ग्रेजुएट गर्छ, त्यसपछि संसारको जुनसुकै कुनामा पनि गएर काम गर्न सक्ने अवसर उनलाई हुन्छ। यस हिसाबमा यो प्लस टू गर्ने बित्तिकै कुरै नबुझिकन अब साथीभाइ गए अथवा अर्को परिवारको सदस्य गयो भन्दैमा जानु उपयुक्त हुँदैन। अब कहाँ बस्ने, के खाने, कसरी पढाएर व्यवस्थित गर्ने भन्ने न्यूनतम कुरा आफ्नो परिवारका सदस्यहरू भएको अवस्थामा बाहेक अरू अवस्थामा विद्यालयले पनि कन्भिन्स गर्नुपर्नेछ र आदरणीय अभिभावकज्यूहरूले पनि आफ्ना बाल बालिकाहरू नानीहरूलाई हतार नगर्नु भन्नुपर्छ।
0: प्रकृति प्रविधि र संस्कृतिलाई कम्बिनेसन गरेर पढाइयो भने मात्रै विदेशमा शिक्षामा चेन्ज गर्न सकिन्छ भन्ने मेरो आफ्नो विचार हो सर, यसमा सरको विचार राख्नलाई हार्दिक अनुरोध गर्दछु।
1: होइन, खास गरी हाम्रो प्रकृतिबाट हामीले विद्यार्थीलाई टाढा लगेर हामीले अन्याय गरिरहेका छौँ। अब जसरी सूर्यबाट हामी प्रकाश पाउँछौ, हामीले श्वास फेर्नु वायु पाउँछौ, निशुल्क पाउँछौ, होइन, खोला नालाहरूबाट हामीले कति स्रोत साधनहरू प्राप्त गर्छौ, यी कुराहरूमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले यथार्थ जानकारी दिन नसकेको अवस्था हो भन्ने मलाई लाग्छ। हाम्रो कता कता कृत्रिमतातिर हामी बढी गएका छौँ, कृत्रिमतातिर बढी जानुको मतलब नै विद्यार्थीहरूको सृजनशीलता मासिएको छ। त्यस कारण चाहिँ कतिपय ठाउँमा सम्बन्धित विषय शिक्षकहरूले आफ्नो शिक्षण सिकाइ गर्दाखेरिमा त्यो विषयले जे माग्छ त्यसलाई प्रकृतिसँग प्रविधिसँग जोडेर उहाँहरूले अध्यापन गराइदिनु भयो भनेदेखि नै विद्यार्थीहरूलाई सम्झन पनि अत्यन्त सजिलो हुने, भोग्नु नपर्ने र विद्यार्थीलाई लाग्छ हाम्रो कता कता कृत्रिमतातिर हामी बढी गएका छौँ, कृत्रिमतातिर बढी जानुको मतलब नै विद्यार्थीहरूको सृजनशीलता मासिएको छ। त्यस कारण चाहिँ कतिपय ठाउँमा सम्बन्धित

0: सिकाएको विषयको बारेमा सहजै सेत पनि रहने जानकारी पनि हुने त्यो अवस्था हुन्छ. त्यस कारण चाहिँ प्रविधि प्रकृतिलाई सँगै जोडेर चाहिँ हामी अगाडि बढ्नुपर्नेछ. र यो खास गरी मोफसलका विद्यालयहरूमा त सम्भव पनि छ, किनकि काठमाडौँमा त धेरै प्रतिकूलताहरू छन्, तथापि हाम्रा चाहिँ तराई भित्री मधेस र पहाड़का विद्यालयहरूमा यो अत्यन्त सम्भावना छ. यो उहाँहरूले रिलेट गरेर शिक्षण सिकाइ गर्नुभयो भने स्कुलमा सुगन्ध नै हुन्छ सर.
1: अब जस्तो एउटा बिरामी साह्रै बिरामी भयो भने डक्टरले यो बिरामी बाँच्न सक्छ अथवा यो रोग लागेको हो भनेर क्लियर गर्न सक्ने अवस्था छ सर. एउटा विद्यार्थी राइटरले यति ठुलो मोटो किताब लेख्नु भएको छ, बच्चा आठ कक्षामा पुगिसक्यो, नाइदर इङ्ग्लिस नर नेपाली, न नेपाली पढ्न सक्छ न इङ्ग्लिस पढ्न सक्छ भने यस्ता बच्चाहरूलाई हामीले के थेरापी गर्न सकिएला सर?
0: अब यस्तो छ, अब विद्यालयहरूले धेरै चिजहरू नयाँ गर्न सक्छ भन्ने मलाई लाग्छ. जस्तो हाम्रो एसेम्ब्ली हुँदाखेरिमै सो जागरणको गतिविधिहरू गराउन सकिन्छ. विद्यार्थीलाई आफ्नो जीवनको यो प्रत्येक जीवन भनेको अत्यन्त महत्वपूर्ण छ, विरलै पाइने मानव जीवन हामी सबैले प्राप्त गरेका छौँ. र यो को कस्तो घरमा जन्मिने के गर्नु कसैको अधिकारको विषय पनि होइन. र यति चाहिँ बुझ्नुपर्ने हुन्छ कि यो माता पिताको आनन्दको उपहार हो, प्रत्येक जन्म माता पिताको आनन्दको उपहार हो. हाम्रो यो जीवनलाई व्यवस्थित बनाउनु पर्नेछ, यसको लागि योग गर्न सकिन्छ, ध्यान गर्न सकिन्छ र विभिन्न योगिक एक्सर्साइजहरू गरेर म खुसी छु, म स्वस्थ छु, म शान्त छु, म आफ्नो जीवनको उद्देश्य र लक्ष्यको बारेमा प्रष्ट छु, म समय भनेको भगवान मान्छु, समयलाई म कति पनि नष्ट गर्दिनँ, आलस्यता ममा रहनै दिन्न भन्ने भावना जागृत गराउन सकेको खण्डमा पनि कक्षामा गएर विद्यार्थी अल्छी नहुने अनि आलस्यतामा नरहने र आफू क्रियाशील बन्नको लागि उसलाई एउटा नैतिक बल पनि हुन्छ भन्ने मलाई लाग्छ. त्यस हिसाबमा यो एसेम्ब्ली हुँदाखेरिमा राम्रा राम्रा राष्ट्रिय गानहरू पनि गाएर पनि विद्यार्थीको मनोबललाई बढाउन सकिन्छ. यसमा कुनै थप स्रोत साधनै चाहिँ त्यस हिसाबमा समयलाई सदुपयोग गरेर सजगतापूर्वक आफ्नो क्रियाकलापहरूमा विद्यार्थीहरूलाई रम्नको लागि हामी उत्प्रेरित गर्न सक्छौँ. त्यो मलाई विश्वास छ, यो रेडियो मेरो चाहिँ कुरा सुन्नुहुने प्रत्येक सरहरू मिसहरू सबैले एउटा नवीनतापूर्वक आफ्नो भूमिकालाई अगाडि बढाउनुहुनेछ. सरकारले यहाँहरूलाई सबै चिज उपलब्ध गराउन नसके पनि यहाँहरूलाई स्वतन्त्रता पनि दिएको छ, त्यो स्वतन्त्रताको दुरुपयोग नगरेर कसरी मैले यो राष्ट्र सेवा गर्न सक्छु, मैले कसरी अरूको भन्दा मैले फरक किसिमको कार्यशैली मैले अवलम्बन गर्न सक्छु, त्यो चाहिँ हाम्रो शिक्षक साथीहरूले अवलम्बन गरिदिनु भयो भने र आम अभिभावकहरूले पनि आफ्ना बाल बालिकालाई नैतिक बन्नु अनि सृजनशीलताको लागि योगहरू गर्ने, प्राणायाम गर्ने, ध्यानहरू गर्ने, अहिले त हाम्रो पाठ्यक्रममा पनि हामीले योगलाई समावेश गरिसकेको अवस्था छ र मित्र राष्ट्र भारतमा यस्तै विद्यालयहरूमा यस्तो विभिन्न क्रियाकलापहरू गराइन्छ. यहाँहरूले त्यो आफै पनि के गर्दो रहेछन् भनेर बुझ्न पनि सक्नुहुन्छ. यस हिसाबले सो जागरण अभियानहरू हामी गराउन सक्छौँ. यो एसेम्ब्ली लाइनमा बस्दाखेरिमा नै विद्यार्थीहरूलाई लामो लामो श्वास गर्न लगाउने र तिन चाहिँ मैले कम्पोनेन्ट मैले भने म सुखी छु, म खुसी छु, म शान्त छु, म मेरो उद्देश्य र लक्ष्यमा प्रष्ट छु, म आज यो कामहरू गर्छु, कक्षामा अनुशासित हुन्छु भन्ने कुराहरू उहाँहरूलाई बोल्डिङ उहाँहरूलाई बोल्न लगाइयो, उहाँहरूलाई त्यसमा अभ्यास गराउन लगाइयो भनेदेखि त्यसले एउटा ऊर्जा चाहिँ थप्छ, राम्रो हुन्छ.
1: यसै क्रममा 2020 को फेब्रुअरी 14 तारिकमा म दिल्ली गएको थिएँ सर. त्यहाँ करिकुलमलाई नेपालमा भित्राउन सकिन्छ कि भन्ने

0: त्यहाँ साथमा म नेपाल फर्केको थिएँ, सर सचिव हुँदाखेरि नै सरसँग मेरो केही कुराहरू मैले त्यहाँ व्यक्त पनि गरेका थिएँ। त्यो भएको हुनाले अब आध्यात्मिक चिन्तनलाई मोडर्न साइन्समा जोड्नको लागि र हाम्रो शिक्षामा लाग्नु भएका शिक्षकहरूलाई हामीले कस्तो खालको मोटिभेसन गर्न सकिएला सर? प्रश्न हार्दिक अनुरोध छ।
1: धन्यवाद सर, साह्रै राम्रो प्रश्न सोध्नुभयो सर। आध्यात्मिक, प्रत्येक व्यक्तिमा आध्यात्मिकता हुनुपर्दछ। आध्यात्मिकता भनेको आफूलाई हेर्ने हो, आफ्नो चाहिँ शरीर मन विचार र भावन चारै तहमा आफू स्वस्थ छु कि छैन भन्ने किसिमको जानकारी राख्नु प्रत्येक व्यक्तिको, सोचमा रहने व्यक्तिको कर्तव्य नै हो भन्ने मलाई लाग्छ। त्यसमा पनि शिक्षण पेसा अवलम्बन गर्ने आदरणीय सरहरू मिसहरूले त हर समयमा सजगता अवलम्बन गर्नुपर्ने अनिवार्यता नै छ, किनकि प्रत्येक जेनेरेसन पहिलो जेनेरेसन भन्दा दोस्रो जेनेरेसन जान्ने पनि हुन्छ। अब अहिले त विद्यार्थीले सिक्ने भनेको सर र मिसहरूले मात्रै सिकाएर त सिक्नुहुन्न, उहाँहरूले विविध आयामहरूबाट सिक्न सक्ने भएको हुनाले शिक्षक शिक्षिकाले आफूलाई तरोतराज राख्नु जरुरी छ। त्यस हिसाबमा सम्पूर्ण विद्यार्थीहरूलाई अघि जसरी मैले निवेदन गरे, यो जीवन अमूल्य छ, यो जीवनको उद्देश्य र लक्ष्य छ, यो जीवनमा हामी के नयाँ जिम्मेवारी लिएर यस धरारामा हामी यस उपस्थित छौं, आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको लागि आफ्ना क्रियाकलापलाई होसपूर्वक अगाडि बढाउनु जरुरी छ भन्ने किसिमको शिक्षा सम्पूर्ण शिक्षक शिक्षिकाले विद्यार्थीलाई अवश्य दिनु भएको छ। दिनुभएको छैन भने पनि यो सरकार कार्यक्रम सुनिसकेपछि उहाँहरूले त्यस किसिमले आफूलाई रूपान्तरित गर्नुहुनेछ र आफूलाई हेर्ने प्रत्येक व्यक्तिले आफ्ना क्रियाकलापहरूलाई निहालेर हेरेको खण्डमा सम्बन्धित व्यक्ति अनुशासित हुने, आफ्नो सीमा र आफ्नो घेरालाई सम्बन्धित व्यक्तिले पालन गर्ने र अनुशासित सदस्यको नाताले त्यो परिवारलाई समेत योगदान पुग्ने। राम्रो परिवार हुने बित्तिकै समाज राम्रो हुन्छ, समाज राम्रो हुने बित्तिकै राष्ट्र पनि राम्रो हुन्छ, अनुशासित हुन्छ, मर्यादित हुन्छ। त्यस किसिमले प्रत्येक व्यक्तिले नै आध्यात्मिक, अब जसरी भौतिक रूपमा व्यक्ति बलियो हुनु पर्यो, आध्यात्मिक रूपमा व्यक्ति परिपूर्ण हुनु पर्यो, आर्थिक रूपमा सबल हुनु पर्यो, होइन, यी कुराहरूबाट व्यक्तिले धेरै लाभ लिन सक्छ र आफूलाई नै, आफ्नो गतिविधिलाई नै आफूले निहालेर हेरेको खण्डमा व्यक्ति त्यो अनुशासित हुन्छ, सेल्फ रेगुलेटरी हुन्छ, सेल्फ रेगुलेसन हुन्छ, आफ्नो क्रियाकलापलाई राम्रोसँग पूरा गर्नको लागि ड्युटीफुल हुनुको लागि पनि व्यक्ति आध्यात्मिक हुनु जरुरी छ। आध्यात्मिक हुनु भनेको आफूलाई हेर्ने हो, आफ्नो गतिविधिलाई आफै नै निहाल्ने हो, अनुशासन अनुशासित भएर अगाडि बढ्ने हो। त्यो त शिक्षकलाई धेरै जरुरी छ सर। अरू क्षेत्रका नागरिकहरूलाई भन्दा राष्ट्र सेवामा रहेका शिक्षकहरूको सवालमा आध्यात्मिकता धेरै नै जरुरी छ। उहाँहरू कसरी खानुहुन्छ, कसरी बोल्नुहुन्छ, कसरी लगाउनुहुन्छ देखि सबै क्रियाकलापमा प्रत्येक विद्यार्थीको आँखामा उहाँहरू पर्नुहुन्छ। त्यसकारण चाहिँ म सम्पूर्ण शिक्षक साथीहरूलाई साँच्चै शिक्षक शिक्षिका नै भएर यहाँहरूले चाहिँ अपूर्ति प्रभाव आफ्नो आफ्नो विद्यालयमा आफ्नो ज्योति अगाडि बढाउनको लागि, ज्ञानको ज्योति अगाडि बढाउनको लागि झनै विशेष योगदान गर्न सक्नुहुन्छ र त्यसको लागि यहाँहरू तयार पनि हुनुहुन्छ भन्ने मलाई लाग्छ।
0: एकदमै कति राम्रो सहज तरिकाले सरले प्रस्तुत गर्नुभएको कुरालाई मैले के जुन्न चाहेँ भने, मैले विपश्यना ध्यान गर्नुभन्दा अगाडि के भन्ने गर्थे भने, दुईटा आँखा बन्द गर्नुहोस् आफूले आफूलाई देख्नुहुन्छ, दुईटा आँखा खोल्नुहोस् संसार देख्नुहुन्छ भनेको जब मेरो अभ्यास भयो, अनुभूति भयो र यसले मलाई धेरै प्रभाव पनि पारेको मलाई फिलिङ हुन्छ सर। अब मैले सरलाई के कुरा जोड्न चाहेँ भने, शिक्षण सिकाइ प्रक्रियामा अहिलेको हाम्रो सिडिसीले ल्याएको करिकुलम, कक्षा एकदेखि कक्षा तीनसम्मको इन्टिग्रेटेड करिकुलम, कक्षा चारदेखि कक्षा आठसम्मको 50% थ्योरी 50% प्राक्टिकल, 9-12 75 थ्योरी र 25 प्राक्टिकल, अब यसलाई प्रयोजनमा नल्याइकन शिक्षकले प्राक्टिकल मार्क्सको अनुभूति नगराइकन केही शिक्षकले गर्नुभएको छ, तर धेरै शिक्षकले कोटकै खोल्टीबाट नम्बर हालेर गर्नुभएको छ, अब यसले के रिजल्ट देला भन्ने कुरा अपेक्षालाई परिपूर्ण गर्न सरलाई मेरो हार्दिक अनुरोध गर्दछु।
1: हस् धन्यवाद सर। अब यो करिकुलमको सुधार निरन्तर चलिरहने प्रक्रिया नै हो भन्ने मलाई लाग्छ सर। अब त्यसको आफ्नो विधि छ, त्यसको आफ्नो प्रक्रिया छ। अब यसमा क्रमशः सुधार पनि हामी गर्दै गइरहेको अवस्था पनि हो। अब यसलाई क्रमशः हामी अगाडि समयको माग अनुसार अगाडि बढाउँदै पनि लैजाने नै छौ। पाठ्यक्रम विकास केन्द्रले त्यो अनुसारको गतिविधि अगाडि बढिरहेको मलाई जानकारी छ। यस हिसाबमा यो जुन अघि यहाँले भन्नुभयो यो आध्यात्मिकतासँग अब विद्यालयले पनि केही प्रयास गर्न सक्छ, जस्तो योगको क्लास राख्न सक्छ। अब अहिले योगको मास्टर पनि हाम्रो शिक्षक साथीहरूले पढ्न सक्ने व्यवस्था भइसकेका छ। युनिभर्सिटीहरूमा काठमाडौँ युनिभर्सिटीमा पनि पढाइ हुन्छ, त्रिभुवन युनिभर्सिटीमा पनि पढाइ हुन्छ। यस्तै जीवन विज्ञान जस्तो आध्यात्मिक संस्थामा पनि यहाँहरूले आफ्नो शिक्षकहरूलाई पठाएर प्रशिक्षक तयार गर्न सक्नुहुन्छ। आफ्नो शिक्षकलाई प्रशिक्षक बनाउनु हो भनेदेखि योगदेखि लिएर प्राणायामदेखि लिएर गएर विभिन्न ध्यानका विधिहरू विद्यार्थीहरूलाई सिकाउन सकिन्छ। जस्तो म आफै पनि सेवानिवृत्त भइसकेपछि जीवन विज्ञानको जीवन विज्ञान प्रशिक्षक बनेको छु। अब कतिपय कुराहरू तपाईँहरूको नजिकै जीवन विज्ञानको प्रशिक्षकहरूलाई कल्याण मित्र भनिन्छ, विद्यालयको आसपासमा हुनुहुन्छ, यहाँलाई जानकारी छ भनेदेखि उहाँहरूबाट पनि त्यस्तो सेवाहरू लिन सकिन्छ। अब कतिपय हामीले विद्यार्थीहरूलाई क्लासको सुरुमै नमस्कार प्राणायाम लगायतका केही ब्रिदिङ टेक्निक्सहरू सिकाउने हो भने विद्यार्थीको सम्झन शक्ति अत्यन्त राम्रो बढ्छ, विद्यार्थीले उसको आफ्नो उत्पादनशीलतालाई बढाउन सक्छ। यस्ता विभिन्न टेक्निकहरू हामी अवलम्बन गर्न सक्छौ। यसको लागि थप थ्रोत साधन खासै केही चाहिँदैन। सम्बन्धित विद्यालयको प्रधानाध्यापकज्यूको, विद्यालयको व्यवस्थापन समितिको सकारात्मक सहयोग र एउटा उत्प्रेरणा भयो भने हाम्रा शिक्षक साथीहरूले धेरै कामहरू अगाडि गर्न सक्नुहुन्छ र विद्यार्थीहरूलाई राम्रोसँग पठन पाठन गराउन सक्नुहुन्छ। र पाठ्यक्रममा त अब त्यो समय क्रम अनुसार सुधार हुँदै जानु भएको हुनाले विद्यालयले आफै नै केही गर्न सक्ने कुरा भएन।
0: तब यसमा सर यो बुक फ्री फ्राइडे, बुक फ्री फ्राइडे भनेर एउटा कार्यान्वयनको योजना पनि बनाइएको छ। अब यो शिक्षकले पढाउन परेन भनेर खुसी मानेको अवस्था, विद्यार्थीले पढ्न परेन भनेर बुझेको अवस्था, अब यसलाई हामी कसरी क्लियरिटी दिन सकिएला सर?
1: सर अब यो विद्यार्थीहरूलाई नि अब विभिन्न एक्स्ट्रा एक्टिभिटिजहरूमा जति सरीकरण छ त्यो विद्यार्थीको सृजनशीलता त्यति नै बढी हुने एउटा अन्तर्राष्ट्रिय अनुभव पनि हो।
0: एकदमै
1: अब जुन विद्यालयहरूमा राम्रोसँग पठन पाठन भएका छन् र त्यहाँबाट चाहिँ निस्केका हाम्रा विद्यार्थी भाइ बहिनीहरू आज संसारभरि जहाँसुकै गए पनि प्रतिकूलताको बीचमा पनि हाम्रो विद्यार्थी तुलनात्मक रूपमा पढ्न सक्ने नै देखेको छ। यो संसारभरि हाम्रो नेपाली जातिले स्थापित गरेको एउटा मान्यता पनि हो भन्ने मलाई लाग्छ। त्यस हिसाबमा अब औपचारिक सँगसँगै अनौपचारिक किसिमबाट पनि विद्यार्थीहरूलाई शिक्षण सिकाइ गर्न सकिन्छ र एकदम रचनात्मक किसिमले, एकदम खेलेको जस्तो किसिमले, साथीभाइ जस्तो किसिमले विद्यार्थीहरूलाई कुनै किसिमको दबाव प्रभावमा नपारिकन एकदम सहज तरिकाले जल्दै शिक्षण गर्न सक्नुहुन्छ। त्यो शिक्षक त्यो समाजमा स्थापित पनि हुन्छ, विद्यार्थीले कुरा सहजै बुझ्न पनि सक्छ। र यसको लागि शुक्रबार लगायतका अरू विभिन्न दिनहरूमा अलिक सहज तरिकाले, फरक तरिकाले, अलिक अनौपचारिक तरिकाले शिक्षण सिकाइ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ सर।
0: अन्तमा मैले सरलाई संवादको क्रममा छुटेका कुराहरू, सरले यो कुराहरूलाई उर्जागत गर्न पाए हुन्थ्यो भन्ने कुराहरू छ भने दुई मिनटमा समराइज गर्नलाई सरलाई हार्दिक अनुरोध गर्छु सर।
1: धन्यवाद सर। यो रेडियो सुनेर बस्नुहुने आदरणीय सम्पूर्ण श्रोताहरूमा म पुनः नमस्कार गर्न चाहन्छु। नेपाल बनेन, नेपाल केही छैन भन्ने दृष्टिकोण नराखिकन आग्रह गर्न चाहन्छु। शिक्षामा हामीले आमूल सुधार गरिसकेका छौं, हामीले त्यो वातावरण बनाएका छौं, विद्यालय भवनहरू हामीले राम्रो बनाउन सकेका छौं। त्यो अनुसारको गुणात्मक शिक्षाको लागि शिक्षक शिक्षिकाहरूलाई आफ्नो कर्तव्यप्रति सचेत रहिदिन र जब क्लासमा जानुहुन्छ तयारीका साथ विद्यार्थीहरूलाई अत्यन्त प्रेमपूर्वक उहाँहरूले शिक्षण सिकाइ गर्नुहुनेछ। तपाईँहरूले जुन जुन क्षेत्रमा जुन जुन विषय पढाइरहनु भएको छ त्यो विद्यार्थीको भविष्य चाहिँ असाध्यै उज्जवल बनाउनको लागि यहाँहरूको हातमा ठूलो जिम्मेवारी छ, यहाँहरूको काममा ठूलो जिम्मेवारी छ। त्यो जिम्मेवारी पूरा गरिदिएर एउटा अनुशासित नागरिक र एउटा आफ्नो भविष्यको जिम्मा लिन सक्ने जिम्मेवार विद्यार्थी यहाँहरूले चाहिँ उत्पादन गर्नुहुनेछ र आफ्नो भाग्य र भविष्य आफै बनाउन सक्ने सृजनशील विद्यार्थी बनाउनुको लागि सम्बन्धित शिक्षक शिक्षिका साथीहरूले काम गर्नुहुनेछ र आफ्नो पालिका क्षेत्रमा विद्यार्थीहरूको शैक्षिक उन्नयनको लागि हाम्रो पालिकामा काम गर्ने शिक्षा शाखा प्रमुखको भूमिका अत्यन्त महत्वपूर्ण छ। सम्पूर्ण साथीहरूले सबै हाम्रो शिक्षक शिक्षिका साथीहरूलाई आफ्नो कर्तव्य प्रति सचेत रहन, विभिन्न किसिमका क्रियाकलापहरू गरेर विद्यार्थीहरूको गुणात्मकता वृद्धिको लागि महत्वपूर्ण काम गर्ने अवसर जुटिसकेको छ। यसमा सबैको हातेमालो र सहकार्यले हामी साँच्चै अलिकति फरक किसिमले काम गर्न सक्छौ भन्ने स्थापित भएको छ। म यसमा सबैलाई सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु र यो कार्यक्रम मार्फत मेरो आवाज हाम्रा शिक्षक साथीहरू अभिभावकहरूमा पुर्याइदिनु हुने हाम्रो विश्व सरलाई पनि यो मफसलमा बसेर यो राष्ट्रको लागि ठूलो यहाँले योगदान गरिरहनु भएको छ। यसमा यहाँलाई कति पनि विचलन नगरिकन भोलिका दिनमा अझ खास गरी विशेष शिक्षकहरूलाई पनि जस्तै म्याथमेटिक्समा किन विद्यार्थी फेल हुन्छन्, साइन्समा किन विद्यार्थी फेल हुन्छन्, उहाँहरूले के गरिरहनु भएको छ, कुनै स्कुलले राम्रो मोडल अवलम्बन त गरेछ कि, यस्तो कुराहरूलाई मफसलबाट उजागर गरिदिने काम गर्नुहोला भन्ने कुरामा विश्वास व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।
0: धेरै धेरै धन्यवाद सर। सरको अमूल्य समयका बावजुद पनि रेडियोमा आफ्ना भनाइहरू राख्नु भएकोमा सरप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्न चाहन्छु। पश्चिम बंगाल आवाज रेडियो साइनो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा धन्यवाद। प्रविधि क्षेत्रबाट सहयोग गर्ने महेन्द्र महतोप्रति पनि हार्दिक आभार व्यक्त गर्दै शिक्षा र प्रविधिका साथमा अगाडि बढ्नुपर्छ, किताब बोक्दैमा विद्यार्थी भइदैन, अध्ययन गर्नुपर्छ र समुदायले पनि विद्यालय प्रतिको दृष्टिकोणलाई क्लियर गराउनुपर्छ भन्दै म छायामा पर्न चाहन्छु। हस्त नमस्कार, सबैको दिन शुभ रहोस्।

0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान गर्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ, चटाइ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको खेतमा बसौ।
3: हुन्न हुन्न, चट्याङको यता रुखको खेतमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
9: सहिनो समय सूचक। अहिले बिहानको 9 बज्यो। 9 AM

0: अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु, यति सजिलै। अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ धेरै।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाटो एप्लिकेशन,
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: रेडियो एनआरएन 99.1
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो
5: बडारी खोलामा आएको बाढ़ीले सिद्धिचरण राजमार्ग अवरूद्ध भएको छ। ठाउँठाउँमा सड़क अवरूद्ध हुँदा स्वयं यात्रुहरू अल्पत्र परेका छन् भने गन्तव्यमा पुग्न समेत कठिन भएको छ। रातिको समयमा एम्बुलेन्स, दमकल र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने प्रहरीको समन्वयमा चल्न दिइने व्यवस्था मिलाइएको छ।

0: एमबीएल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता पाएपुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अधिकांश ठाउँमा आज संघीय निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय अधिवेशन हुन लागेको छ। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सरेको भए पनि अधिकांश ठाउँमा पूर्व निर्धारित तालिका अनुसार आज क्षेत्रीय अधिवेशन हुन लागेको हो। गत दुई दिन अत्याधिक वर्षा भएको र आज र भोलि पनि धेरै वर्षा हुने पूर्वानुमानका आधारमा नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 13 गते भित्रमा अनुकूलता अनुसार अधिवेशन गर्न सकिने गरी विकल्प दिएको थियो। निर्वाचन समितिले विकल्प दिएपछि धेरै वर्षा भएका र बाटो अवरूद्ध भएका विशेष गरी पहाड़ी जिल्लाका केही निर्वाचन क्षेत्रमा भोलि र पछि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन भएका छन्। आजदेखि फेरि मौसममा सुधार देखिएकाले अधिकांशमा आजै अधिवेशन हुने र बाँकीमा भोलि र पर्सिसम्ममा अधिवेशन हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिएका छन्। उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन हुने भएको छ। क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्य समिति प्रदेश प्रतिनिधि निर्वाचन क्षेत्र स्तरीय कार्य समिति संघीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनेछन्। पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्र क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्य समिति प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समितिको पदेन सदस्य हुनेछन् भने महाधिवेशन प्रतिनिधि पनि स्वतः हुनेछन्। पदेन सदस्यलाई मताधिकारको अधिकार भए पनि उम्मेद्वार बन्ने अधिकार भने हुने छैन। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सभापति र सचिव एक एकजना हुनेछन् भने सहसचिवमा एक महिला सहित दुईजना कोषाध्यक्षमा सभापतिले मनोनयन गरेर नियुक्त गर्ने व्यवस्था छ। यसमा उपसभापतिको व्यवस्था छैन भने कार्य समिति सदस्य 18 जना हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा भने महिला 4 खुल्ला 10 एक महिला सहित 3 युवा जनसंख्याको आधारमा समानुपातिकबाट 10 जना निर्वाचित हुनेछन् भने श्रमिक पेशागत विज्ञ अपाङ्गता भएका मुस्लिम सहित अल्पसंख्यक दलित प्रजातन्त्र सेनानी तथा शहीद परिवार र द्वन्द पीड़ित मध्येबाट 1-1 जना चयन हुने व्यवस्था गरिएको छ। यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट 33 जना निर्वाचित हुनेछन्। बुधबार रातिदेखि परेको अविर वर्षाका कारण सप्तकोशी नदीमा जलस्रोतह बढ़ेपछि कोशी ब्यारेजका 43 वटा ढोका खोलिएका छन्। शनिबार बिहान 6 बजेपछिको जलस्रोतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्यूसेक मापन भएको छ। जलस्रोतह निकै माथि पुगेपछि 43 वटा ढोका खोलिएको हो। शुक्रबार बिहान 10 बजे प्रति सेकेण्ड 1,98,220 क्यूसेक पानीको बहाव हुँदा 25 वटा ढोका खोलिएका थिए। कोशी ब्यारेजमा पानीको बहाव बढ़ेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलस्रोत निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढ़िरहेको छ। कोशी ब्यारेजमा 52 वटा मूल ढोका र 4 वटा नहर गरी जम्मा 56 वटा ढोका छन्। प्रधानमन्त्री बालिन्सा भारत भ्रमणमा जाने तय भइसकै नेपाल र भारत दुवै पक्ष त्यसको तयारीमा जुटेका छन्। आगामी नोभेम्बरमा प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने निश्चित भइसकै तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालयका एकजना सहसचिवले भने विदेशमै छोडे उच्च स्तरीय भ्रमणका लागि मन्त्रालय जहिले पनि तयारी अवस्थामा हुन्छ, तर अहिले प्रधानमन्त्री बालिन भारत जाने नै भएपछि त्यसलाई थप तीव्रता दिएको हो।
2: खरो विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।
4: सिधा प्रश्नको सिधा जवाफ पनि दिने गर्दछौ र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको महाधिवेशनको तयारी तीव्र पारिएको छ। गगनको नेतृत्वमा निर्देशन समिति सहित 15 समिति गठन गरिएको छ। आदरणीय श्रोता, कंग्रेस केन्द्रीय कार्य समितिको भदौ 1 गते बसेको बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। 15 महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन कुमार थापा, समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भूषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री कुलराज घिमिरे लगायतहरू त्यहाँ रहेका छन्। र अब नेपाली कंग्रेसको 15 महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति कंग्रेस जुटेको छ र एउटा पक्ष फेरि छुटेको छ, आदरणीय श्रोता देउवा पक्ष छुटेको छ। कंग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ र कहिले पेशी तोकिन्छ के हुन्छ यस विषयमा पनि हामी आजको नेपाली बहसमा छलफल र बहस गर्न चाहन्छौ। आदरणीय श्रोता, लेदो सहितको बाढ़ीले मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएका खबरहरू आएका छन् र त्यहाँ चाहिँ बाटो खुलाउने प्रयास पनि भएको खबर आएको छ। कोशीमा पानीको सतह निरन्तर बढ़दै गरेपछि मुख्यमन्त्रीले निरीक्षण गरेका विषयहरू पनि जोड़िएर आएका छन्। त्यसैले वर्षा र मौसम अहिलेको अवस्थामा कस्तो छ त आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। खाने तेलको नयाँ गुणस्तर र मापदण्डको तयारी गर्ने सरकारले काम थालेको छ। तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था पनि गरिएको छ। यस विषयमा सरकार तदारूकताका साथ अगाडि बढ़ने बताइएको छ। सहज नहुँदै ग्यास आपूर्ति फेरि प्रभावित भएको छ, बाटोघाटो बन्द हुने स्थिति छ, नारायणगढ़ मुगलिन सड़क खण्ड बन्द बनेको छ र अब कसरी चाहिँ फेरि ग्यासको आपूर्ति हुन सक्छ त भन्ने विषयको छलफललाई पनि आज हामी जोड्न चाहन्छौ। आधुनिक श्रोता, जलवायु न्यायका लागि विश्व मंचमा प्रधानमन्त्री बालिन शाहको सम्बोधन कस्तो रह्यो त? नेपालले आजको दिनमा प्रधानमन्त्रीको सम्बोधनले के राहत महसुस गरेको छ आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। हामीले हिजो लेखेका थियौं प्रधानमन्त्री बालिनले राष्ट्रसंघको महासभामा जलवायु विपत्र शक्ति राष्ट्रले थुपारेको युद्धका कारण साना राष्ट्रका जनताले खेपेको अत्याचार बारे उनले मुद्दा उठाएका छन्। अन्तत भयो पनि त्यस्तै नियोगबाट विशेष गरी उनले एउटा सन्देश दिएका छन्। गोला बारूदहरू हतियारहरू एकदमै चाँडो पुग्छ पृथ्वीको एक छेउबाट अर्को छेउमा, तर किसानले मल नपाउने एउटा परिस्थितिको सृजना भएको छ, यसमा विश्व एक ढिक्का भएर अगाडि बढ़नुपर्छ भन्ने खालका उनका बहसका कुराहरू थिए। उनको मन्तव्यमा त्यो कुराहरू राखिएको थियो। आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं र ओलीको विद्या कार्यले उब्जाएको संशय, वामपन्थी एकताकी विरोधीको मुख बन्द गर्ने प्रयत्न आज यस विषयमा पनि हामी चर्चा गर्दैछौं। बाढ़ी पहिरोले काठमाण्डु जोड्ने मुख्य राजमार्गहरू ठप्प भएका छन्। उपत्यकामा नाकाबन्दीको अवस्था सृजना भएको छ। आधुनिक श्रोता, अविरल वर्षापछिको बाढ़ी र पहिरोले काठमाण्डु उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग यतिखेर पूर्ण रूपमा ठप्प छन्। उपत्यका प्रवेश गर्ने त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहे पनि सवारी साधनको चाप बढ़ेको छ, ठूला सवारी साधनमा रोक लगाइएको छ। यस विपत्तिका कारण दैनिक आपूर्ति श्रृंखलामा ठूलो प्रभाव परेको छ, जसले बजारमा महँगी र अभावको त्रास समेत बढ़ाएको छ। आजको नेपाली बहसमा यस विषयलाई पनि हामी उठाउन चाहन्छौं। यात्रा गर्दा एकदमै संवेदनशील भएर यात्रा गर्नुहोला, यात्रा अनावश्यक यात्रा नगर्नुहोला। बीपी राजमार्ग र कान्ति लोकपथ पनि ठप्प भएको छ। वैकल्पिक मार्गको सकस त्रिभुवन राजपथमा ठूला सवारी चलाउन रोक लगाइएका खबरहरू आएका छन्। देशका अन्य ठाउँहरूमा पनि धेरै सड़कहरू अवरूद्ध भएका छन्। सड़क खुलाउन के गर्दैछ त विभागले, यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: sama tu account open activate any karobar sachile sanga busy life easy banau dai har ek din global smart plus life ko tasma banking
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क पीस होम इन्टरनेट।
1: आदरणीय श्रोता, यतिखेर नेपाली बहस देशभर सुनिराख्नु भएको छ। नेपाली रेडियो नेटवर्कको सहयात्री सिराहामा रहेको रेडियो सरगम 93 मेगाहर्ज आजदेखि 11 वर्षमा प्रवेश गरेको अवसरमा हामी शुभकामना व्यक्त गर्न चाहन्छौ। रेडियो सरगमको उत्तरोत्तर प्रगतिको पनि कामना गर्न चाहन्छौ। यसै बीचमा नेपाली बहसमा हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चरण महत। डाक्टर महत, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, धन्यवाद।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशन शुरूआत भइ नै सकिया छ, अब तपाईँहरू त छुट्नु भयो नि त।
2: नेपाली कंग्रेसको अधिवेशन 15 गतेबाट हामी गर्दैछौ,
1: तर संस्थापन पक्षको संस्थापन पक्षले त तीव्रताका साथ महाधिवेशनलाई अगाडि बढायो नि त।
2: ठिक छ, हाम्रो पनि तीव्रताका साथै हुन्छ। हामीले 15 गतेबाट आश्विन 15 बाट शुरू भएर मंगसिर 21-22-23 केन्द्रीय अधिवेशन हुन्छ।
1: अब 15 बाट शुरू गर्दै हुनुहुन्छ, सहमति सहकार्यका निम्ति निकै ठूलो प्रयास पनि भयो, प्रयत्न पनि भयो, तर जति लचकता अपनाउँदा पनि सभापति थापाले जुट्न सकेन नि त सहमति, होइन?
2: लचकता त हामीले अपनाएका थियौं, होइन? धेरै अगाडिदेखि जे भयो भयो। अब विशेष अधिवेशन दिदी सम्मत नभए पनि अब यो जुन विशेष अधिवेशनमा भाग लिएको पक्ष छ, नियमित अधिवेशन मार्फत 15 अधिवेशन गर्नुपर्छ भनेर हामी दिएका थियौँ र सहमति गरौँ भनेर धेरै अगाडिदेखि प्रस्ताव गरेको हो। त्यो प्रस्तावलाई उहाँले गम्भीरताका साथ लिनुभएन र त्यसको कारणबाट फेरि हामीले अदालतमा पुनरावलनलाई जानु पर्यो र फेरि पनि हामीले भन्यौं र तपाईँहरू स्थगित गर्नुहोस्, अधिवेशनको कार्यतालिका स्थगित गर्नुहोस्, हामी पनि गर्छौं र यसै बीचमा अदालतभन्दा बाहिर पनि हामी सहमति गर्न सक्छौं, सकिन्छ। त्यो भयो भने अदालती प्रक्रियालाई कुर्नु पनि परेन पनि भनेर भन्यो, तर त्यस्तो कुनै सहमति बनेन, उहाँले अधिवेशन सार्नु भएन। त्यो अवस्थामा हामीले पनि यो अधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्था आयो।
1: अनि एउटा कुरा छ नि त, अब एउटै नेपाली कंग्रेसका दुईवटा महाधिवेशन आवश्यक हो त, अब कसलाई आधिकारिकता मान्ने? त्यसो भए कंग्रेस विभाजन भइ नै सक्यो, अब औपचारिक घोषणा मात्र बाँकी छ, होइन डाक्टर साहब?
2: होइन, अब दुईटा अधिवेशनको प्रक्रिया अगाडि बढ्नुभयो, त्यो अवस्थामा अदालतमा जुन अब चाँडै नै यो निशा लिएको छ, पुनरावलोकन हुँदैछ, त्यसको प्रक्रिया चाँडै सुरु हुन्छ, त्यो विश्वास छ, त्यसबाट एउटा निर्कुलमा पुगिन्छ।
1: भनेपछि अझै पनि सर्वोच्च अदालतले के फैसला गर्छ भन्नेमा तपाईँहरू चाहिँ एकदमै आश्वासित हुनुहुन्छ, होइन? हाम्रै पक्षमा आउँछ फैसला भनेर।
2: मूल कुरा के हो भने,
1: बहुमत पक्ष त गगन थापाजीले लगिसक्नु भयो नि त, त्यहाँबाट संस्थापन इतरबाट धेरै नेताहरू त मूल घरमा फर्किसक्नु भयो नि डाक्टर साहब।
2: महत्वपूर्ण कुरा ओ कहाँ कति गयो भन्ने महत्वपूर्ण कुरो होइन कि, महत्वपूर्ण कुरो के हो भने जुन विशेष अधिवेशन भनेर उहाँले अगाडि बढाउनु भयो र त्यसबाट नयाँ नेतृत्व निर्वाचित भयो भनेर घोषणा गर्नुभयो, निर्वाचन आयोगले र पछि अदालतले पनि त्यसैलाई अगाडि बढायो, त्यो त्रुटिपूर्ण छ भनेर पछिल्लो सर्वोच्च अदालतको निर्णय नै भनिसक्यो। अब हामीले त पहिलेदेखि त्यसमा समस्या छ, विशेष अधिवेशन यो देवी सम्पद भएको छैन, पार्टी सभापतिलाई दुई तिहाई मतले विशेष अधिवेशनबाट हटाएपछि मात्रै अर्को निर्वाचन प्रक्रिया शुरू हुन्छ, आफ्नो नेतृत्व आउँछ, दुई तिहाई त त्यहाँ हुने कुरै भएन, उहाँहरूको अनुसार 54% भन्नुभएको, वास्तवमा त त्यति पनि त्यहाँ उपस्थित थिएन। त्यसको सम्पूर्ण तथ्याङ्क लिएर अनि निर्णय गर्नु पर्थ्यो, निर्वाचन आयोगले त्यो गरेन, यतिकै निर्णय गरिदियो, पछि अदालतले पनि त्यही गर्यो, त्यो विधि सम्मत भएको छैन र केन्द्रीय समितिले आयोजना गरे पनि होइन, जुन चाहिँ व्यवस्था चाहिँ हाम्रो विधानमा छ, त्यसै कुरालाई पछि सर्वोच्च अदालतले सुरुदेखि नै त्रुटिपूर्ण रहेको भनेर निर्णय गर्यो नि, हामीले जे भनिराखेका थियौँ त्यो भन्यो र त्यसको अब अन्तिम टुङ्गो अवश्य पनि लाग्छ।
1: तर एउटा कुरा नि डाक्टर, अहिले त अब नेपाली कंग्रेसकै केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्तासँग मेरो बिहान हिजो कुरा भएको थियो प्रेम बहादुर खड्काजीले, उहाँले त अब नेपाली कंग्रेस भन्दै मिल्दैन देउबा पक्षलाई त्यो समूहलाई त भनेर भन्नुभएको छ, दावी गर्नुभएको थियो।
2: अब भन्न त जे भने पनि भयो, अब अहिले
1: इतर समूह भन्दै मिल्दैन,
2: विशेष अधिवेशनको पक्षबाट उहाँ निर्वाचन प्रमुख हुनुभएको छ, उहाँले त भनिदिनु, अब उहाँले के भन्नु हुन्छ त्यो महत्वपूर्ण कुरो होइन, वास्तवमा के भएको थियो त्यो महत्वपूर्ण कुरो हो र त्यस विषयमा अदालतले नै बोलिसक्यो भनेपछि त्रुटिपूर्ण छ भनेर बोलिसकेपछि त्रुटिपूर्ण तरिकाबाट भएको अधिवेशनबाट आएको नेतृत्व त्यसले गरेको अधिवेशन त्यो नै काङ्ग्रेस हो त्यसैले गरेका चाहिँ सही हो भन्न मिल्दैन, विवाद त्यस्तै विषय छ।
1: राजनीति इगो मात्रै त नहोला नि त, राजनीति त राजनीति त अङ्कगणितको खेल होला होइन, बहुमतको खेल होला, पोलिटिक्स होइन,
2: यो युगको कुरै होइन। यो कुरो के हो भने यो पार्टीलाई यो जुन यो महत्वाकांक्षाको शिकार पार्टी भयो र जुन कारणबाट विशेष अधिवेशन आम निर्वाचन अगाडि नै नयाँ नेतृत्व आउनुपर्छ त्यो कारणबाट मात्रै परिणाम आउँछ आम निर्वाचनमा काङ्ग्रेस ठुलो पार्टी बन्छ भनिएको थियो, त्यो त भएन, त्यस कारण त्यसको औचित्य नै समाप्त भइसकेको अवस्था हो। तर वैशाखमा जुन हामीले नियमित अधिवेशन राखेका थियौँ त्यसबाट एउटा एकताको महाधिवेशन भएर एकीकृत रूपमा अधिवेशन भएर नयाँ नेतृत्व आइसक्थ्यो, त्यसलाई जुन चाहिँ एउटा ट्र्याकभन्दा बाहिर लगेर विशेष अधिवेशनको नाउँमा भयो, त्यसले नेपाली काङ्ग्रेसलाई चाहिँ एउटा बडो अहिले चाहिँ समानान्तर अधिवेशन गर्ने ठाउँमा चाहिँ पुर्यायो। यो दुर्भाग्यपूर्ण कुरा हो, यसबाट हामी सबै अहिले देशभरिका नेपाली काङ्ग्रेसका शुभचिन्तक समर्थक र समग्र जनतामा पनि यो एउटा नहुनुपर्ने कुरा भयो, त्यो गर्न आवश्यक थिएन भन्ने कुरा चाहिँ परेको छ। अब त्यस कारण चाहिँ यो अरू कसैको एउटा इगोले भन्दा पनि उहाँहरूको महत्वाकांक्षाले तत्कालै बोलिहाल्नुपर्छ, नेतृत्वमा पुगिहाल्नुपर्छ, संगठन पार्टी जे सुकै होस् हामी चाहिँ भइहाल्नुपर्छ भन्ने कुराले भयो। पछिल्लो समयमा पनि सहमति गर्नको लागि हामीले सामान्य प्रस्तावहरू राखेका छौँ र निष्पक्ष 15 अधिवेशन गर्ने संयन्त्रमा हामी सहमति हौ र त्यसै मार्फतबाट निष्पक्ष अधिवेशन गर्नको लागि निर्वाचन समिति लगायत विभिन्न समितिमा चाहिँ सहमतिबाट त्यो समितिहरू बनाऊ, त्यसले चाहिँ निष्पक्षता सुनिश्चित गर्छ, निष्पक्षता सुनिश्चित भएपछि त्यो पारदर्शी हुन्छ, त्यो अवस्थामा एउटा सम्मानपूर्वक सबैले चाहिँ सहभागी हुने परिस्थिति बन्छ र पार्टी पनि एकताबद्ध भएर जान्छ भनेका थियौँ, त्यसलाई उहाँहरूले चाहिँ सुन्नु भएन। त्यो अवस्थामा यो बाध्यकारी निर्णयमा अनि पुग्यो।
1: अब डाक्टर साहब दुईटा महाधिवेशन त हुने नै भयो, 15 गतेबाट महाधिवेशन तपाईँहरू पनि गर्दै हुनुहुन्छ, भोलि दुईटै महाधिवेशनबाट दुईवटा नेतृत्व चुनिने स्थिति त बन्यो नै, अब कंग्रेसको आधिकारिक नेतृत्व कसलाई मान्ने भन्ने विषय चाहिँ फेरि सर्वोच्चकै पोल्टामा जाने भयो होइन खेल।
2: अब त्यही अवस्था आयो त अब हामीले त्यो खोजेको थिएनौँ, अब उहाँले त्यहाँ त्यो ठाउँमा पुर्याइदिनु हो।
1: अनि भोलि आधिकारिकता त सर्वोच्चले जसलाई पनि दिन सक्छ, निशा प्रधान त भएको छ, अब आधिकारिकता एक पक्षलाई दिइसके पछाडिको त च्याप्टर त क्लोज होला नि त, एउटा पक्ष त अलगिनुपर्ने त बाध्यतै भयो नि त त्यसपछि त डाक्टर।
2: त्यो अवस्थामा कसरी अगाडि बढ्छ त्यही।
1: अब संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुरा उठाउनु भएको छ हिजो, यसका कतिपय रूपमा टिप्पणी पनि भएका छन्, कतिपय रूपमा चाहिँ यसलाई सकारात्मक कोणले पनि हेरिएको छ, उहाँको सम्बोधन र अहिलेको हाम्रो नेपालको परिस्थितिलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ जलवायुको पक्षबाट हेर्दा?
2: स्वाभाविक रूपमा जलवायु परिवर्तनको ठूलो नकारात्मक प्रभाव नेपाल जस्तो देशले बोकेको छ। हाम्रो हिमालयहरू पग्लिँदैछन्, अब बोर्डर पारीबाट समेत त्यो हिमाल पग्लिएर ग्लेसियर ढालेर यत्रो ठुलो त्रासदी यो त्रिशुली बोटेपछि नदी हुँदै हाम्रो यत्रो तस नस भयो, आम नागरिकहरू ठुलो संख्यामा मारिए, पूर्वाधारदेखि लिएर चाहिँ जनधनको ठूलो क्षति भयो, कहिले नभएको कुरा भयो। त्यसको कारक चाहिँ एउटा जलवायु परिवर्तन हो र त्यसमा हाम्रो कुनै योगदान छैन। त्यसमा योगदान कस्तो छ भनेदेखि जसले यो प्रदूषण कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक राष्ट्रहरू छन् त्यो कारणले भयो, हामीमाथि अन्याय भयो भन्ने कुरा अब स्वाभाविक रूपमा त्यहाँ संयुक्त राष्ट्रसँगमा राख्नुपर्थ्यो, प्रधानमन्त्रीले राख्नु भएको छ, राख्नुपर्ने कुरा राख्नु भएको छ।
1: होइन, प्रधानमन्त्रीको प्रस्तुतिका विषयलाई लिएर पनि केही टिप्पणीहरू पनि भएका छन्, त्यो स्वाभाविक रूपमा हो। ड्रेस कोडका विषयहरू, खुकुरी चिन्ह चाहिँ प्रतीकका रूपमा लगाएका विषयहरू, होइन उहाँले बोल्दाखेरि चाहिँ त्यो कन्फिडेन्सका विषयहरूमा पनि आवाज उठेका छन्, यो स्वाभाविक प्रक्रिया हो यो चाहिँ, वा विरोधको लागि विरोध मात्रै?
2: अब मैले अब त्यहाँ बोलेको कुरा हामीले बोल्नै पर्ने जोसुकै प्रधानमन्त्री जाँदाखेरि पनि त्यो उठ्ने कुरा छ, उठ्नु पर्थ्यो, उहाँले उठाउनु भयो, त्यो ठिक छ। अरू अब अरू कुराको त अब धेरै टिप्पणी नगरौँ होइन, अरू चाहिँ कसरी हामी अझ प्रभावकारी हुन सक्थ्यो, अरू चाहिँ त्यहाँ
1: बोल्दाखेरि चाहिँ कन्फिडेन्सका विषयहरूमा पनि आवाज उठेका छन्, यो स्वाभाविक प्रक्रिया हो यो चाहिँ, वा विरोधको लागि विरोध मात्रै?
2: अब मैले अब त्यहाँ बोलेको कुरा हामीले बोल्नै पर्ने जोसुकै प्रधानमन्त्री जाँदाखेरि पनि

0: प्रधानमन्त्री जाँदा गर्न सकिन्थ्यो या उहाँको तौरतरिकाको बारेमा त अब धेरै कुराहरू छन्, अब त्यस बारेमा नभन्नु। इभन सामाजिक सञ्जालमा अब सामान्य मान्छेलाई यो तपाईँले चाहिँ मोबाइल हेरेर हेरेर एउटा निष्कर्ष पुग्ने मान्छेहरूलाई त अब त्यहाँ त अब लाभालस्कर छ। अमेरिकी राष्ट्रपतिले नै स्वागत गर्न आएको छ भने जस्तो रीति सामाजिक सञ्जालमा उहाँका समर्थक उहाँहरूकै कतिपय संयन्त्र मार्फत आगो आएछ। अब अहिले चाहिँ नेपालको चाहिँ राजनीतिलाई चाहिँ यस्तै कुराले चाहिँ प्रभाव पाइरहेका छ। अब वास्तविक पाइका यस्तिर छ, अब प्रस्तुति चाहिँ अर्कोतिर छ सामाजिक सञ्जालबाट। अब यो चाहिँ के भन्छ, यो यसको शिकार त हामी पहिलेदेखि भइरहेछौँ।
1: तर अब हामीले निकै ठूलो क्षति बेहोर्नु पर्यो यो देशले जलवायुकै कारणले गर्दाखेरि। पटक पटक यी मुद्दाहरू उठ्ने गर्छन् तर अन्तर्राष्ट्रिय जगतले वा चाहिँ बढी कार्बन उत्सर्जन गर्ने देशहरूले यसलाई दयाभावका हिसाबले होइन कि यसलाई आफ्नो जिम्मेवारी ठानेर चाहिँ सपोर्ट गर्नुपर्ने स्थितिमा चाहिँ हामी किन पुर्याउन सकिरहेका छैनौँ?
0: सही कुरा हो यो चाहिँ, कुनै नेपालमा यस्तो गाह्रो साङ्ग्रो परेछ, यस्तो त्रासदी आयो, यसलाई सहयोग गरिदिउ भन्ने विषय होइन। यो हामी माथि अन्याय भएको विषय हो, थोपरीको विषय हो। त्यो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर हुनु जरुरी छ, खालि चाहिँ बोलेर पुग्दैन। कि पहिलो कुरा त यो जलवायु परिवर्तन जसरी चाहिँ यो तापक्रममा परिवर्तन भएर विश्वमै हलचल, समुद्रदेखि हिमालसम्म हलचल भइरहेका छ। यो जलवायुमा चाहिँ अस्वाभाविक किसिमबाट यो गतिविधि भइरहेका छ, त्यसले चाहिँ जनजीवन विश्वभरि नै अस्तव्यस्त, हिमाली भेग, समुद्र तटमा बस्नेहरूदेखि सबैमा धेरै ठूलो प्रभाव परिरहेका छ। त्यस हुनाले यसलाई रोक्ने जुन प्रतिबद्धता गरेका छ त्यसबाट नै विश्वका ठूला देशहरू चाहिँ भागिरहेछन्। यो दुःखद कुरा हो। पहिलो कुरा त त्यसलाई करेक्सन गर्नुपर्छ। दोस्रो चाहिँ जो चाहिँ अलरेडी प्रभावित भइसके र त्यसबाट धेरै ठूलो आर्थिक सामाजिक डिसलोकेसन क्षति भइसकेको छ, त्यो अवस्थामा परेका देशहरूलाई यो हाम्रो अधिकारै हो, त्यसको क्षतिपूर्ति हुनुपर्छ। र जसले गर्दा हामीले चाहिँ क्लाइमेट एडप्टिभ मेजर्स, यो बदलिदो जुन जलवायु छ त्यो अनुरूप हाम्रा संरचनाहरू विकास गर्ने जसबाट हामी त्यसलाई चाहिँ सामना गर्न सकौँ। त्यसको लागि ठूलो रकमको आवश्यकता छ। जसले जसको कारणले यो कुराहरू भएको छ ती देशहरूले चाहिँ क्षतिपूर्ति दिनुपर्छ। यो कुनै चाहिँ
1: हामी जस्ता देशका लागि त डाक्टर साहब विपत्तिबाट पनि हामी नै मारमा पर्ने, पछि त्यसलाई चाहिँ पुनर्स्थापना गर्न, पुनर्निर्माण गर्न फेरि तिनै निकाय तिनै देशहरूबाट चाहिँ ऋण काट्नुपर्ने, दोहोरो चेपुवामा दोहोरो मारमा चाहिँ राष्ट्र पढिरहेको यो अवस्थामा चाहिँ यसको खास अहिले हामीले कति जति क्षति बेहोर्यौं र यसको चाहिँ एउटा विकल्प सोल्युसनको एउटा मेकानिजम चाहिँ के हुन सक्छ डाक्टर साहब जान्दै?
0: यसको त अब भने नि त्यसमा चाहिँ यसको जुन ठूलो क्षति भएको छ यो एउटा घटना हो होइन, ठूलो घटना भोलि अरू पनि घटनाहरू चाहिँ घट्न सक्छ। त्यस हुनाले त्यो त्यसको आकलन गरेर ऋण होइन अनुदान नै दिनुपर्छ। त्यसबारेमा अझ गम्भीर रूपमा चाहिँ अब चाहिँ बायोलेटरल मिटिङहरू र मल्टिलेटरल फोरमहरूमा पनि यो कुराहरू लगातार उठाएर तथ्याङ्कसहित उठाएर सरकार प्रस्तुत हुनुपर्छ। र सँगसँगै नेपालले हाम्रो चाहिँ विकास निर्माणका कुराहरू गर्दाखेरि अब कसरी एउटा चाहिँ नयाँ मोडलमा हामी चाहिँ जानुपर्ने हुन्छ, जोखिमयुक्त चाहिँ बस्तीहरू

0: त्यहाँ अब त्यही किसिमबाट हामीले जसरी चाहिँ काम भएको छ, विकास निर्माण अथवा बस्तीको अवस्था छ, अब त्यसलाई हामीले चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय समुदायले पनि सहकार्य व्यापार सहकार्य गरेर अगाडि गर्नुपर्छ। साथै जुन चाहिँ यो माथि रेसियर पग्लिने क्रम जारी छ, यो चाहिँ चीन र नेपाल बीचमा यो सूचना आदान प्रदान गर्ने संयन्त्रलाई पनि मजबुत गर्नु पर्यो, जसले गर्दा तत्कालै कुनै सम्भावित घटना घट्न थालेको छ भने समयमै त्यसको सूचना हामीले पायौँ भने त्यो अवस्थामा के हुन्छ, कमसे कम त्यहाँ चाहिँ मानवीय क्षतिलाई चाहिँ हामीले चाहिँ रोक्न सक्छौँ, त्यतातर्फ पनि ध्यान दिनुपर्छ।
1: डाक्टर, यहाँको महत्वपूर्ण समय सम्बन्ध र सुझावका लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हस्वान्थ्यो डाक्टर प्रकाश रमत, नेपाली कंग्रेसका नेता, पूर्व अर्थमन्त्री, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

सर एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइट्स गुड.

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बेसमा मौसम भेद, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम भेद रुझन लामिछाने हुनुहुन्छ। लामिछानेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो मौसमको बारेमा तपाईँसँग हामीले अपडेट लिइरहेका छौँ र लाखौं श्रोताहरूले चाहिँ यसबारेमा अलिकति जानकारी पनि लिइरहनु भएको छ। अब आज 10 गते हो, विशेष गरी 10 गतेलाई अलिक भारी वर्षा हुने दिनका रूपमा पनि पूर्वानुमान गरिएको थियो। अहिलेको वास्तविक अवस्था वा पूर्वानुमान अनुसार नै छ कि वा चाहिँ केही प्रणालीमा फरक देखिएको छ?
3: अवस्था नै छ भने मध्य प्रदेश र कोशी प्रदेशको तराईमा चाहिँ केही मात्रामा वर्षा अलिक कम भएको अवस्था देखिन्छ र यो वर्षा त अझै पनि जारी नै छ आज भोलिसम्मको लागि। यो वर्षा प्रणालीको कारणले चाहिँ प्रभाव हुने देखिन्छ, विशेष गरी यो बागमती प्रदेश र पश्चिमी भूभागहरूमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्मै यसको प्रभाव देखिन्छ र कोशी मध्य प्रदेशमा पनि प्रभाव भए पनि त्यति धेरै वर्षा हुन सक्ने सम्भावना चाहिँ छैन, विशेष गरी अझ यो तराई भूभाग आसपासतिर।
2: ए, भनेपछि अब यो वर्षाको मान चाहिँ अलिक कम कम हुँदै गइरहेको स्थिति हो अब?
3: हजुर, वर्षा पूर्वतिर चाहिँ यो अलिकति कम कम हुँदै गइरहेको, तर पश्चिमी क्षेत्रहरू गण्डकी, लुम्बिनी प्रदेशको केही क्षेत्रहरू, त्यसरी यो सुदूरपश्चिम कर्णाली प्रदेशको क्षेत्रहरूमा चाहिँ अहिले पनि वर्षा यथावत नै रहेको छ र त्यो क्षेत्रमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना अझ पनि रहेको नै छ।
2: अब अहिले हेर्दाखेरि यो जुन हामीले मौसमी प्रणाली जुन सक्रिय हुने भनिएको छ, बंगालको खाड़ीबाट आएको यो मनसून चाहिँ जति मात्रामा आउनु पर्ने हो वा चाहिँ जति सक्रिय हुनुपर्ने हो, त्यो सक्रिय भइसकेको पोइन्टमा पुगिसकेको छ वा चाहिँ अझ केही सम्भावनाहरू छन् यसमा?
3: हजुर, यो चाहिँ अब बिस्तारै बंगालको खाड़ीबाट यो उत्तर पश्चिमतर्फ सर्दै आउँदाखेरि चाहिँ यो कमजोर हुँदै आइरहेको छ, तर नेपाल नजिक आइरहेको हुनाले चाहिँ नेपालको भूभागहरूमा अझ पानी पर्न सक्ने सम्भावना चाहिँ बढी नै रहन्छ, किनभने जुन न्यूनचापीय प्रणाली आसपासको क्षेत्रहरूमा चाहिँ धेरै पानी पर्न सक्ने सम्भावना चाहिँ हुन्छ र त्यहाँ नै हावाहरू आउने र त्यो हावाहरू त्यही एकै ठाउँमा चाहिँ केन्द्रित हुने हुनाले चाहिँ त्यो क्षेत्र आसपासको रिजनमा चाहिँ बढी पानी पर्न सक्ने सम्भावना हुन्छ र अझै पनि आगामी 2 दिनको लागि विशेष गरी पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको सम्भावना रहेको छ, त्यसपछि क्रमशः सुधार हुँदै जानेछ।
2: बागमतीदेखि पश्चिमतर्फ वर्षाको गतिविधि बढी हुने भन्नुभयो, काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रको जोखिम चाहिँ कतिको छ अहिले?
3: अहिले चाहिँ काठमाडौँ उपत्यका र पूर्वी भूभागहरूमा त्यति धेरै पानी परेको अवस्था देखिँदैन पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि चाहिँ, तर पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको जुन प्रभाव चाहिँ अझै पनि रहिरहेको नै छ, भारीदेखि धेरै भारी वर्षा पनि भएको अवस्था छ र पछिल्लो 12 घण्टामा पनि यो कोशी मधेस बागमती प्रदेशमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा भएको थियो भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ, त्यो कारणले गर्दाखेरि चाहिँ अझ बढी प्रभावित चाहिँ पश्चिमी क्षेत्रहरू हुन्छ कि भन्ने अनुमान चाहिँ गरिएको छ। तापनि यो कोशी बागमती प्रदेश र मध्य प्रदेशको विशेष गरी अझ पश्चिमी भूभागहरूमा पनि यसको प्रभाव चाहिँ
2: अब यो पहिले नै जमिन गलेका पहाड़ी क्षेत्रमा आजको थप वर्षाले पहिरोको जोखिम बढाउने वा चाहिँ अलिकति समस्या सिर्जना गर्न सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
3: एकदमै छ सर, यो लगातार वर्षा भइरहेको र हिजो अस्तिदेखि भारी धेरै भारी वर्षा पनि भएको अवस्था थियो। पछिल्लो 24 घण्टाको विवरण हेर्ने हो भने पनि बागमती प्रदेशको पहाड़ी भूभागहरूको थोरै केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा भएको छ भने यो गण्डकी, लुम्बिनी प्रदेशको चाहिँ धेरै जसो ठाउँहरूमा नै भारीदेखि धेरै भारी र 1-2 ठाउँमा अति भारी, विशेष गरी यो पाल्पाको अर्चल मौसम मापन केन्द्र आसपासको क्षेत्रहरूतिर चाहिँ अति भारी वर्षा पनि मापन भएको अवस्था छ र अन्य भूभागहरू जुन लुम्बिनी र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशको पनि धेरै जस्तो भूभागहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा मापन भएको छ र अझ पनि यो थप वर्षा हुन सक्ने सम्भावना रहेको नै छ, त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै छ यो पहाड़ी भूभागहरूमा।
2: अब नागरिकले मौसमको सूचना सुन्दा भारी, धेरै भारी, अति भारी वर्षा भनेर चाहिँ कसरी बुझ्ने, यो बीचको फरक चाहिँ कसरी छुट्याउने, अलिकति प्रश्न पारिदिनुहोस् न।
3: हजुर यस्तो छ, अब भारी धेरै भारी अति भारी भनेर हामीले त धेरै सुन्दै आइरहेको छौँ र यो नर्मली सामान्यतया मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले नेपाल मौसम विज्ञान विभागले चाहिँ पछिल्लो 24 घण्टामा चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ त्यो कुनै आसपासको क्षेत्रहरूमा भने त्यसलाई चाहिँ हल्का वर्षा भनेर भन्छौँ भने 10 देखि 50 मिलिमिटरसम्म पानी परेको छ भने चाहिँ हामीले त्यसलाई मध्यम वर्षा भन्छौँ र 50 देखि 100 मिलिमिटरको रेन्जभित्र पानी परेको छ भने चाहिँ भारी वर्षा भन्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म पानी परेको छ भने हामीले त्यसलाई धेरै भारी भन्छौँ र 200 मिलिमिटर भन्दा नि धेरै पानी परेको छ पछिल्लो 24 घण्टामा भने चाहिँ हामीले अति भारी भन्छौँ।
2: अब यो मौसम पूर्वानुमानमा केही घण्टामै परिवर्तन पनि आउन सक्छ होइन, अहिले जारी गरिएको चेतावनी कति समयसम्मलाई विश्वसनीय मान्न सकिन्छ? 11 र 12 गते पनि वर्षा जारी रहन्छ वा चाहिँ आजपछि प्रणाली कमजोर हुँदै जान्छ?
3: यो चाहिँ 11-12 गतिसम्मलाई यसको प्रभाव चाहिँ रहने देखिन्छ। आज र भोलि विशेष त आइतबारसम्म, आइतबार रातिदेखि क्रमशः मौसममा सुधार आउने नै देखिन्छ र सोमबारबाट चाहिँ अब कतै कतै विशेष गरी पश्चिमी भूभागहरूको कुनै कुनै ठाउँहरू र पहाड़ी भूभागहरूमा बादल लाग्ने कतै कतै हल्का खालको क्षणिक रूपमा पानी परे पनि त्यस्तो पानी पर्ने सम्भावना चाहिँ छैन।
2: अब पछिल्लो जानकारीलाई हेर्दाखेरि र अहिलेको यो अवस्थालाई हेर्दाखेरि यसलाई नै अन्तिम वर्षाका रूपमा लिन सकिएला रुदन सर?
3: हजुर पक्कै पनि, अब मनसुनको अब अन्तिम वर्षा भन्न नि सकिन्छ यसलाई चाहिँ। यो गइसके पछाडि चाहिँ विस्तारै क्रमिक रूपमा मौसम सुधार आउने र मनसुन बाहिरिने समय पनि भएकोले चाहिँ मनसुन पनि बाहिरिने अवस्था चाहिँ हुन सक्छ।
2: बाढ़ी पहिरो डुबानको जोखिम रहेका ठाउँहरूमा त्यहाँका नागरिकहरूले कस्तो खालको संकेत देखिएपछि तुरन्तै सुरक्षित स्थानतर्फ जाने वा के जाने, तपाईँहरूले के कस्तो खालको सूचनाको आदान प्रदान गरिरहनु भएको छ यतिखेर?
3: हजुर हामीले चाहिँ अब विशेष गरी अब पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ ढुङ्गाहरू खस्ने विशेष गरी अब आफ्नो आसपासको क्षेत्रहरूमा चाहिँ क्रमिक रूपमा पानी गलिसकेको अवस्था छ र सानसानो पहिरोहरू माटोहरूको डिस्कहरू खस्ने ढुङ्गाहरू खस्ने जुन कतै कतै चाहिँ चिरा परेको पनि देखिन्छ, त्यो अवस्था देख्नुभयो भने चाहिँ आफू सुरक्षित स्थानमा जानुहोला र विशेष गरी अब बाढी आउने संकेत चाहिँ अब साइरन बज्ने अवस्था हुन सक्छ, सूचना आएपछि चाहिँ आफू सुरक्षित स्थानमा जाने, किनभने अहिले चाहिँ सामान्य हिसाबले बुझ्नु पर्दाखेरि चाहिँ लगातार पानी परिरहेको अवस्था छ र हामी खोला तटीय क्षेत्रमा बस्ने र नजिक बस्ने तराई क्षेत्र आसपासको र भ्याली खोला नजिक बस्ने सर्वसाधारणहरू चाहिँ अब लगातार पानी परेको हिसाबले चाहिँ हामी आफै नै सुरक्षित स्थानमा बस्नुपर्ने अवस्था चाहिँ देखिन्छ सर।
2: अब कतिपय सूचनाका विश्वसनीय आधारहरू होइन अहिले अल्गोरिदममा चलिरहेछ समाज पनि, धेरै ठाउँमा चाहिँ विश्वसनीय सूचनाहरू चाहिँ प्रदान भइरहेको देखिँदैन, आज डरलाग्दो वर्षा पर्ने, भारी वर्षा हुने, सतर्क रहन आग्रह, यस्तो खालका चाहिँ थम टाइटलहरू राखेर पनि कतिपय समाचारहरू संचार माध्यमहरूले प्रसारण गरेको पनि देखिन्छ। सबैभन्दा विश्वसनीय आधार मौसमको जानकारी लिने विश्वसनीय आधार र चाहिँ नागरिकहरूले सतर्क हुनका निम्ति सपोर्ट गर्ने चाहिँ आधारहरू के छन् हामीसँग?
3: हजुर हजुरहरूले चाहिँ अब बजारमा आएको हल्लाहरू भन्दा पनि आधिकारिक मौसम सूचनाको लागि चाहिँ नेपाल मौसम विज्ञान विभागको वेबसाइट www.dhm.gov.np/mfd टाइप गरेर चाहिँ हाम्रो वेबसाइट भिजिट गरेर चाहिँ त्यहाँ मौसमी अवस्था, अहिले कता कता पानी परिरहेको छ, आगामी 3 दिनसम्म कस्तो मौसम अवस्था रहनेछ भनेर हेर्न सक्नुहुनेछ र अर्को चाहिँ हाम्रो नेपाल वेदर फोरकास्ट भन्ने फेसबुक पेज छ, त्यसमा फलो गरेर लाइक गरेर पनि त्यसमा पछिल्लो मौसमी सूचनाहरू चाहिँ जानकारी लिन सक्नुहुन्छ। यो सँगसँगै 1155 हाम्रो टोल फ्री नम्बर छ, 1155 फोन गरेर पनि पछिल्लो मौसमी सूचनाको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ।
2: अब सम्भवत 12 गतेपछि सबै मौसम चाहिँ सफा हुन सक्छ होइन?
3: हजुर हजुर
2: खास यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रोजन सर, नमस्कार।
3: हजुर नमस्कार,
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम वेद रोजन लामिछानी। आदरणीय श्रोता छोटो विश्राम लिन्छौ, नेपाली बसमा पुनः उपस्थित हुनेछौ।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो डिस हो खुशीको कनेक्शन
1: यो नेपाली रेडियो नेटवर्क
0: हरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
2: आदरणीय श्रोता हामी नेपाली बहसमा छौं। नेपाली बहसमा समसामयिक राजनैतिक घटनाक्रमका बारेमा बहस र चर्चा गरिरहेका छौं। यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिएको छ। 15 महाधिवेशनमा नेपाली कंग्रेस यतिखेर होमिएको छ। कंग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सम्बन्धित ठाउँमा खटाएको छ। पालिका अधिवेशनहरू पनि यतिखेर भइ नै रहेका छन्। अब नेपाली कंग्रेसले गगन थापाको नेतृत्वलाई अझ बलियो र सुदृढ बनाएर अगाडि बढ़ाउने गरी काम गरिरहेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। अब कंग्रेसको एउटा पक्ष यतिखेर छुटेको छ। कंग्रेसले मिलाउन सकिन्छ, कंग्रेसले एकदिक्का बनाउन सकिन्छ, कंग्रेस एकदिक्का बनाउने आधारहरू यतिखेर के छन् गगन थापा पक्षसँग? आजको बहसमा हामी चर्चा गर्दैछौ। इतर पक्षले अश्विन 15 गतेबाट महाधिवेशन गर्दैछ। अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा छ। मुद्दा विचाराधीन अवस्थामा छ। सर्वोच्च अदालतको विचाराधीन मुद्दाले के फैसला दिन्छ, के आदेश आउँछ, त्यो एउटा फरक पाटो होला। तर नेपाली कंग्रेसलाई एकदिक्का बनाउने आधारहरू यतिखेर पार्टीसँग छन् कि छैनन्? दुईटा महाधिवेशन सँगसँगै हुँदाखेरि पछि आधिकारिकता कसलाई दिने, आधिकारिकता कसरी प्रदान गर्ने, दुईटा महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको आधिकारिकता के हुन्छ? यो विवाद मत्थर हुँदै जान्छ, यो विवाद समाधान हुँदै जान्छ, वा यो विवाद अझ बढेर जान्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, बहस गर्दैछौ र नेपाली कंग्रेसको पछिल्लो राजनीतिक घटनाक्रम र चलिरहेको महाधिवेशन र इतर पक्षले अश्विन 15 गतेबाट गर्ने भनिएको महाधिवेशन, यी दुईटा महाधिवेशनले दुईवटा महाधिवेशनबाट आएको नेतृत्व, दुईवटा फरक फरक नेतृत्वले चाहिँ नेतृत्वलाई कसरी एक ठाउँमा उभ्याउन सकिन्छ, यसको राजनैतिक अर्को प्रयास चाहिँ के हुन्छ, यसको कूटनीतिक प्रयास के हुन्छ, कंग्रेसलाई एकदिक्का बनाउने आधारहरू यतिखेर के हुन्छन्, आजको बहसमा हामी चर्चा गर्छौं। आदरणीय श्रोता, किनभने नेपाली कंग्रेसको यो महाधिवेशनलाई, विशेष महाधिवेशनबाट जसरी नेपाली कंग्रेसलाई रिफर्म गर्ने गरी एउटा तपका अगाडि बढ़्यो र गगन थापा पक्षले आधिकारिकता प्राप्त गर्यो, यसले कंग्रेसमा एक किसिमको उल्लास सिर्जना गरेको छ। आज हामी बहस गर्दैछौ। आदरणीय श्रोता, अहिलेको परिस्थितिमा अब कंग्रेसलाई मिलाएर ल्याउनुपर्छ भनेर निकै ठूला प्रयत्नहरू पनि भए, निकै ठूला कोशिशहरू पनि भए, तर त्यो कोशिश अहिलेको अवस्थामा व्यर्थ भएको छ। तर बाटाहरू धेरै छन्, मिल्न सक्ने आधारहरू धेरै छन्। यस विषयमा पनि हामीले चर्चा गरेका छौं, दुवै पक्षका नेताहरूसँग छलफल गरेका छौं, बहस गरेका छौं। अब अहिलेको स्थितिमा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको छ, सर्वोच्चले आधिकारिकता प्रदान गरिसकेको छ र धेरै नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू गगन थापा अर्थात संस्थापन पक्षमा गइसके पछाडि, भेटिसके पछाडि यसले पार्टीलाई अझ बलियो बनाउँदै, सुदृढ बनाउँदै लगेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी। चालिसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ।
2: नेपाली कंग्रेसको 15 महाधिवेशन भव्यताका साथ अर्थात उत्साहका साथ सम्पन्न गर्दै हुनुहुन्छ यहाँहरूको भनाई अनुसार, तर एउटा पक्ष छुटेको छ। यो अधिवेशन महाधिवेशनको जुन मूल मर्म थियो कंग्रेसलाई एकदिक्का बनाउने, त्यो बाटोमा चाहिँ तपाईँहरू किन जान सक्नु भएन?
3: होइन, यो अब मनोवैज्ञानिक तपाईँको समाचार मात्रै हो। पार्टीको लगभग तपाईँको अधिकांश साथीहरू समितिएरै चुनावमा अधिवेशन तपाईँको चलिरहेको छ। जिल्ला जिल्लाको रिपोर्ट हेर्नुभयो भने यसमा अलिकति असन्तुष्टहरूको संख्या न्यून छ। यो पनि राजनीतिक असरको रूपमा हो। लगभग कतिपय साथीहरू जो बाँकी रहनु भएको साथीहरू छ, विशेष गरेर उहाँहरू पनि यो अधिवेशन, यो प्रारम्भिक चरणको अधिवेशन सकिसकेपछि, यो जिल्ला यो क्षेत्रीय स्तरको अधिवेशन सकिसकेपछि पनि तपाईँको 16 गतिसम्म केन्द्रीय तहमा रहनुभएका अग्रजहरूलाई समेट्ने प्रयासहरू पनि हुन्छ। पार्टीमा अघि विधान संशोधनको प्रक्रिया छ, त्यसमा पनि तपाईँको सिनियर नेताहरू जो रिटायरमेन्टको राजनीतिमा हुन्छ, जो ग्रेसफुल एक्जिट खोजिरहनु भएको छ, उहाँहरूलाई पनि पार्टीमै छलफल होला, विशेष व्यवस्था होला वैधानिक रूपमा। त्यस कारण गर्दा यो अब जति छ यो प्रचारात्मक रूपमा मात्रै समस्या छ भन्ने हाम्रो अनुभूति छ। जुन किसिमको उत्साहपूर्वक सहभागिता देखिएको छ देशभरि, लाखौं लाख कार्यकर्ताहरू त्यसमा सहभागी हुनुहुन्छ, लाखौं जनताको यसमा चाहिँ तपाईँको चासो छ। यसले के देखाएको छ भने पार्टी व्यवहारिक रूपमा पनि सम्पूर्ण रूपमा एकजुट भएको देखिएको छ। मात्र अलिकति केही केन्द्रीय नेतृत्वमा रहनुभएका केही पुराना हाम्रा अग्रज नेताहरू छुटेको अनुभूति भएको छ र त्यही पनि मलाई लाग्छ क्रमिक रूपमा समाधान हुँदै जान्छ, केही सुधारले उहाँहरूलाई समेट्दा पनि। तर व्यवहारिक रूपमा विभाजनको जुन किसिमको प्रचार छ त्यो विभाजन व्यवहारिक रूपमा पनि छैन, अब तपाईँको वैधानिक रूपमा त विभाजन छैन, थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
2: एउटा कुरा नि प्रवक्ताज्यू, मैले भर्खरै मात्र डाक्टर प्रकाश रमजीसँग यसभन्दा अगाडि कुरा गरेको छु, होइन, उहाँले भन्नुभएको छ हामीले अब पन्ध्रौं महाधिवेशन त असोज 15 गतेबाट शुरू हुँदैछ, 15 महाधिवेशन हामीले महाधिवेशन गर्दैछौ। मैले उहाँलाई भने अब दुईटा नेतृत्व निर्वाचित भएर आउने अवस्था त रह्यो नै, अब महाधिवेशन दुईटा गरिसक्दाखेरि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ, अब यस पछाडि पनि त्यसको फैसला के आउला त्यो अर्को पाटो हो, तर भोलि पनि यो निष्ठाले चाहिँ वैधानिकता जलाइदियो त्यो पक्षलाई मान्ने कि नमान्ने, जाने कि नजाने भनेर मैले सोद्धाखेरि त्यो समयले बताउँछ भन्ने खालको कुरा राख्नुभयो डक्टर साहबले। अब विभाजनतर्फ त गयो नि त कंग्रेस त, होइन,
3: अब यो कस्तो छ भने अब पार्टीकै नाममा केही दुई चारजना मान्छे बस्ने, अब तपाईँको चौतारामा बस्ने, केही फेसबुकमा पोस्ट गर्ने, त्यसलाई चाहिँ पोलिटिकल कलेभर दिने, त्यो चिज चाहिँ तपाईँको एक लाख मान्छे एकातिर, पाँचजना मान्छे एकातिर भए पनि त्यो चाहिँ विभाजनकै कुरा भन्न सकिँदैन। पार्टीमा मतहरू ठूलो र सानो हुनसक्छ र केही सानो मतहरू पनि तपाईँको म फरक हो मुभमेन्ट हो भनेर पार्टीमा समानान्तर गतिविधि गर्नेको चरित्रलाई चाहिँ लोकतान्त्रिक चरित्र बनिँदैन। असहमति छ भने आफ्नो असहमतिहरू पार्टीको वैधानिक फोरममा राखेर कुरा गर्न सक्नुपर्छ, वडामा होस्, क्षेत्रमा होस्, केन्द्रमा होस्, जहाँ होस्। पार्टीभित्र के कारणले आफ्नो असहमति हो, नीतिगत कारण असहमति हो कि संरचनागत असहमति हो कि पार्टीले ल्याएको प्रोग्राममा असहमति हो कि, यस्ता खालका कुराहरू चाहिँ तपाईँको पार्टीको फोरमभित्र यदि ठिक छ विशेष नियमितले बारेमा उहाँहरू आजसम्म त्यही रटाङ लिएर बस्नुहुन्छ भने पनि त्यो ठिक हो कि त्यो बेठिक हो भनेको पार्टीको बीचभित्र पार्टी कार्यकर्ताको बीचमा छलफल गर्नुपर्छ नि त, पार्टीको कार्यकर्ताको बीचमा नआउने अनि तपाईँको अदालतको मुद्दा देखाएर त्यहाँ छ भन्ने नाममा पार्टीमा तपाईँको यो किसिमको बसले त कुनै सार्वजनिक यसको अर्थ राख्दैन नि त। मलाई जति पनि उहाँहरूको लजिक दिनुभएको छ भयो त्यही निष्ठा त्यही निष्ठा त्यही निष्ठा देखाइरहनु भएको छ, तर आम कार्यकर्ताहरू पार्टीमा एउटा प्रभाव भोगिरहेको छ, एउटा उत्साहको सञ्चार आएको छ, 16,000 नयाँ युवाहरू तपाईँको पार्टीको लिडरसिपको संरचनामा प्रवेश गरेका छन्, नेतृत्वदायी अङ्गमा शुरूआत गरेका छन्, सबै चारा तपाईँको हेर्नुभयो बुद्धिजीवीहरूको कष्टहरूको रूपमा आज हजारौं बुद्धिजीवीहरू डक्टर इन्जिनियर प्रोफेसरहरू जस्ता विज्ञ मानिसहरू पार्टीको अब राजनीतिक संरचनामा बसेका छन्। यो उत्साह र उमङ्गमा यसलाई प्रोत्साहन गर्दै जाने हो कि सानो कटकट कटकट गरेर अदालतको मुद्दा सबै झगडिया जस्तो पाँच पाँचजना मान्छे लिएर बसेका छ चौतारामा पोस्ट पुगेर हालेका छ, त्यो किसिमको राजनीतिलाई मर्यादित राजनीति नि भन्दैन, व्यवहारिक राजनीति नि भन्दैन र पार्टीलाई न्याय गर्ने राजनीति नि भन्दैन, मात्र आफूलाई पदको लागि केन्द्रित आफ्नो राजनीतिक महत्वाकांक्षाको निरन्तरताको लागि कतिपय परिवर्तनहरूले त्यसलाई कतिको समर्थन गरेन होला, अनुमोदन गरेन होला, कतिपय कुराहरू त तपाईँको पेसेन्स पनि राख्नुपर्छ, प्रक्रियामा छिर्नुपर्छ, जनमतमा आधारित हुन्छ, अर्काले बनाइदिने नेता अर्काले दिने भोट भनेको आम कार्यकर्तामा निर्भर हुन्छ, पार्टीको नेता को भनेको कार्यकर्ताको मतले निर्धारण गर्ने कि अदालतको निर्णयको प्रतीक्षा गर्ने, राजनीति भनेको त जनतामा आधारित हुन्छ कि कार्यकर्तामा आधारित हुन्छ कि कानुनी तपाईँको अडचन पैदा गरेर जबरजस्त ब्ल्याकमेल गर्दै लाने हो र, यो कोही तरिकै होइन नि त,
2: मिलाउन सकिएन नि त पार्टीलाई, मिलाउन सकिएन नि त अन्तिम आवरमा अपनाउन सकिएन।
3: म तपाईँलाई बताउँछु संसारमा कुन त्यस्तो पार्टी छ जसले आफ्नो 10,00,000 कार्यकर्ताको 100% तपाईँको चाहिँ नेतृत्व दिन सक्छ, पाँचजना मान्छेले आफ्नो महत्वाकांक्षा पुरा भएन भने पनि त 10,00,000 मात्रै पाँचजना मान्छे अलग हुन सक्ला नि त, अनि त्यो मिलाउन सकिएन भने कुन फर्मुला छ त्यो। राजनीतिक विवाद हो भने विवादको निरूपण गर्ने पार्टीभित्र पद्धति हुन्छ, व्यक्तिका एक एकवटा असहमति असन्तुष्टिहरू जो पदसँग जोडिएका छन् जो आकांक्षासँग जोडिएका छन् यस्ता हरेक लाख हजारौं मान्छेका पदसँग जोडिएका आकांक्षाहरू संसारमा कुनै पार्टीले पूरा गर्न सक्दैन। हाम्रो वडा वडामा पनि त सभापति धेरैलाई चाहिएको छ, सबैलाई सभापति त पाइएन, हरेकलाई महाधिवेशन प्रतिनिधि चाहिएको सबैले त पाउन सक्दैन। वडा वडामा तपाईँ देखिरहनु भएको चुनाव भएको, पालिका पालिकामा तपाईँ देखिरहनु भएको छ चुनाव, पद त एउटा छ नि, चुनाव भएछ भने त्यो असहमति हुने हार्ने मान्छे या कमजोर भएको मान्छेले के अर्को पार्टी गठन गर्न सक्छ? उसको असन्तुष्ट सम्बोधन गर्ने विधि के हो त उसो भए? कुनै औषधि छ? चुनाव र मतले फरक मतलाई तपाईँको फाइनल गर्नुभन्दा अगाडि, मत निर्धारण गर्नुभन्दा अगाडि पार्टीभित्र कुनै विधि हुन्छ? छलफल छलफल पछि विचारको एकीकरण होला, विचारसँग सम्झौता होला, कार्यक्रमसँग सम्झौता होला, यदि वैचारिक हो भने होइन, व्यक्तिगत असन्तुष्टि हो भने मतले निर्धारण गर्छ। पछि को नेता हो, को चुनाव जित्ने, को हार्ने, कसको के हुने, कसले के पद पाउने भन्ने कुरो त चुनावले निर्धारण गर्छ नि त।
2: यसको मतलब किस्तीमा पद बाँड्दै हिँड्न सकिन्न होइन? त्यसो भए
3: किस्तीमा पदहरू त हिँड्न सकिँदैन, वैधानिक प्रक्रियाबाट आउनुपर्छ। मैले त्यो अहिले 15 गतेको जुन समानान्तर अधिवेशनको जबरजस्त राजनीतिकरण गर्न खोजिएको छ र प्रचार गरिरहेको छ, त्यसको कुनै तुक छैन। तर आम हेर्नुहोस् त पब्लिकमा, त्यसकारण मेरो आग्रह चाहिँ के हो भने पुराना नेताहरू जो सम्मानित हुनुहुन्छ, अग्रज हुनुहुन्छ, पार्टीको लागि आवश्यकता छ, अझै पनि तपाईँको हामीले समेट्न बाँकी नै छ, त्यति कतिपय नेताहरूको वैधानिक व्यवस्था गर्न सकिन्छ कि, नयाँ पद सिर्जना गर्न सकिन्छ कि, पूर्व सभापतिहरूको लागि पद पुरै चाहे सिर्जना गर्न सकिन्छ कि, उहाँको पार्टीको भूमिका के रहने, यी विषय त छलफलका विषय हुन् नि। पार्टीलाई चाहिने नेताहरू जो विशेष महाधिवेशनमा आउनु भएन, नआएकै कारणले अहिलेसम्म उहाँहरूको गुनासो छ, केही साथ नेताहरू छुट्नु भएको छ, उहाँहरूको हकमा के गर्ने, चुनाव लड्नु भएन तर पार्टीमा चाहिन्छ भने उहाँहरूलाई कसरी व्यवस्था गर्ने, कसरी समायोजन गर्ने, यी कुरा त बाँकी अधिवेशन पछि पनि हुन्छ, अधिवेशनको दौरानमा पनि हुन्छ, यो त छँदैछ नि। तर त्यो सम्भावनालाई बाँकी राखेर पार्टीमा आम जनताको निराशा फैलाउने गरेर पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीले न्याय हुन्छ? जिम्मेदार मान्छे, अग्रज मान्छे त झन् आफू उदाहरण बन्नुपर्छ नि त, झन् आफै तपाईँको उदाहरण छ। त्यो किसिमको उदाहरण पेस गरियो भने नयाँ पुस्ताले के सिक्छ?
2: होइन, लाउ लाउ खाउँ खाउँ भन्ने बेला भागबाट खोसियो भने त तनाव त भइ नै हाल्छ नि त देवरा चालिसेजी।
3: होइन, एउटै व्यक्तिलाई सधैँभरि 30 एउटै व्यक्तिलाई 30 वर्षसम्म पद खाइरहने, पद खाने विधि पनि एउटा केही मेन्सिपल झाँकडी गर्दा पद पाइरहने। अब अहिले त अहिले भर्खर एउटा इक्जाम्पल हेर्नु, केन्द्रीय समितिका सबै सदस्यहरू वडा वडामा गएर चुनाव लडाइहाल्छ, यो त हिजो व्यवस्था थिएन। आफ्नो तपाईँको पदको निरन्तरताको लागि पनि अनुमोदन अनुमोदन बाध्यकारी बनाएको छ नि त, त्योभन्दा अगाडि त थिएन नि। अनि नेता भनेको तपाईँको केही मान्छेको मुठीको चिज त होइन नि, केही मान्छेले खाने अवसरको सिद्धान्त त होइन नि त। अब सबैले, यो पार्टी भनेको त आफ्नो पार्टी हो, सबै समान छन्, सबै हकदार छन्, र पार्टीमा के पाउने के नपाउने भन्ने विधिलाई त न्यायचित गर्नु पर्यो नि त। अनि यो किसिमको शैली जो मान्छे खाइपै आएको छ, एक्कासी नपाउने बित्तिकै भने किसिमको आक्रोश र असन्तुष्टि जुन तुष्टिकरण व्यक्त भइराखेको छ, त्यसले
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
5: सहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM।
6: बुद्ध परेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाटीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सभापति र सचिव एक एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिला सहित 2 जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका 1 जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। समिति सदस्यमा 18 जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे समेत धारणा राख्नुभएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटिको सित्रचुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभएको थियो। हामीसँग खबर अझ बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 ढोका खुलिएका छन् आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ जलसतह निकै माथि पुगेपछि 43 ढोका खुलिएको छ शुक्रबार बिहान 10 बजे प्रति सेकेण्ड 1,98,220 क्युसेक पानीको बहाव हुँदा 25 ढोका खुलिएका थिए कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमका संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान समेत आग्रह गरिएको छ त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढ़िरहेको छ कोशी ब्यारेजमा 52 मूल ढोका र 4 नहर गरी जम्मा 56 ढोका छन् नेपाल प्रहरीले जारी गरेको आज बिहान 7 बजेसम्मको तथ्याङ्क अनुसार अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन् बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सड़क सञ्जाल पूर्ण रूपमा टुटेको छ सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौ सड़क खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक समेत लगाइएको छ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका स्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिङखेस धारामा असोज 9 गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपाल पूर्ण रूपमा अवरूद्ध भएको छ बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै काभ्रे पलाञ्चोकको रोशी र भुलिकेलमा गएको पहिरोले बीपी राजमार्ग र अरणीको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् धादिङको बेनीघाट कृष्णवीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ यसै गरी रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढ़ी र पहिरोका कारण अवरूद्ध छन् नुवाकोटको पासाङ लामु सड़क खण्ड र टोखा छहरी सड़क खण्डमा सवारी साधन चल्न सकेका छैनन् मकवानपुरको भीमभेदी र हेटौडाको नेवार पानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग समेत पूर्ण रूपमा बन्द भएका त्यस्तै ठाउँ ठाउँमा सड़क अवरोध हुँदा स्वयं यात्रुहरू अलपत्र परेका छन् र गन्तव्यमा पुग्न समेत कठिन भएको छ रातिको समयमा एम्बुलेन्स दमकल र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने प्रहरीको समन्वयमा चल्न दिइने व्यवस्था मिलाइएको छ भदौ 10 गते रसुवाको भेटेको समय आएको विशाल बाढ़ीले रसुवा नुवाकोट र धादिङ सहितका जिल्लामा सड़क तथा पुलमा भएको क्षतिले आवत जावत प्रभावित छ त्यसैले वार पार गर्न वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने घण्टौ पालो फर्केर तीनको यात्रा गर्नुपर्ने बाध्यता बाढ़ी प्रभावित क्षेत्रका स्थानीयलाई छ बाढ़ी आएको 1 महिना पुग्न लाग्दा पनि सड़क सम्पर्क सहज हुन सकेको छैन बाढ़ीबाट 37 मोटरेबल पुलमा क्षति पुगेको छ त्यसमध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 4 पुलमा आंशिक क्षति पुगेको छ पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा 14 र रसुवामा 13

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट स्पाइनो।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बस्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: लौ चटाइन पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन। स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
7: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452-049-86।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच, चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
10: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने।
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
14: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9850 82 997,
15: 98550 10997।
16: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
17: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

0: ओए केटा कति सक्दिन हिँड्न यार, कति दिन लाग्छ अब?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्ने जमिन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: निर्देशक प्रकाश कुमार सञ्जेलले CIN 7
2: बज्यो अब तपाईं सुन्नुहुन्छ

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

एघार सड़क खण्ड प्रभावित, कोसीमा पानीको बहाव बढ़दा 43 ढोका खुलिए, सुस्तामा डुबानमा परेका 25 जनाको उद्धार, सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने। प्रधानमन्त्री बारेन आज स्वदेश फर्किँदै कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै काठमाडौँमा रहेको गुत्पाको उद्योगमा खाद्य विभागको छापा, म्याद नागेका र किरा परेका खाद्य वस्तुबाट बनेका 2.5 लाख बढ़ी मिठाई नष्ट। भोटेको शिवालीको आज एक महिना पुलहरू बगेपछि आउजाउ र खाद्यान्न ओसार प्रसारमै कठिनाई, अहिलेसम्म 1453 जनाको ज्यान गयो, 5000 बढ़ी अक्षय बेपत्ता, 13000 भन्दा धेरैको उद्धार। एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न इरानद्वारा अमेरिकालाई नयाँ प्रस्ताव, द्वन्द अन्त्यको उपाय खोज्न ट्रम्पमाथि दबाव, ऊर्जाको मूल्यमा ठूलो उतार चढ़ाव। र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपालसम्म विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश, अब नेपालले मंगलबार श्रीलंकासँग खेल्ने।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पहिरो र बाढ़ीका कारण 11 सड़क खण्ड प्रभावित सम्बन्धी खबरबाट निरन्तरको वर्षा पहिरो तथा खोलामा बढ़ेको भावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। सड़क विभागले सार्वजनिक गरेको विवरण अनुसार 11 प्रमुख सड़क खण्डमा यातायात प्रभावित भएको छ। विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णदेव चौकीवीर जुवाङ खोला र पिस्लिङ लगायतका स्थानमा यातायात बन्द छ। स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालन रोक लगाइएको विभागले जनाएको छ। राजमार्ग अन्तर्गत माङ्ती पिप्ले दाउन्ने कालोपुल 400 बेसी कटुञ्जे र चौकी डाँडा लगायतका स्थानमा सड़क अवरूद्ध छ। पहिरो तथा डाइभर्सन बगाएका कारण राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ। सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुङ्गा सल्लेरी खण्ड सोलु खोला नजिक सड़क अवरूद्ध भएको छ। सड़क भाँचिएपछि रड ब्रेकर सहित एक्सकाभेटर तथा व्हील लोडर परिचालन गरिएको छ। थप वर्षा नभए शनिबार बेलुकीसम्म यातायात सुचारू गर्ने प्रयास भइरहेको विभागले जनाएको छ। कालीगण्डकी करिडोर अन्तर्गत जयमिनी पालिका चार बेलबगरमा ठूलो पहिरो गएको छ भने पहिरो हटाउन मेसिन साइटमा राखिएको समेत विभागले जनाएको छ। सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने समेत मौसम पूर्वानुमान विभागले पूर्वानुमान गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा पनि गण्डक ब्यारेजमा पानीको बहाव बढ़ेको छ। आज बिहान 9 बजेको विवरण अनुसार गण्डक ब्यारेजबाट 2,73,600 क्युसेक पानी प्रवाह भइरहेको छ। गण्डक ब्यारेज वाल्मीकि किनगढ़का अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह 359.40 फिट तल्लो तटीय क्षेत्रमा 356.80 फिट मापन गरिएको छ। ब्यारेजको तल्लोतर्फ पनि 2,73,600 क्युसेक पानीको बहाव रहेको छ। गण्डक ब्यारेजको संरचना पुरानो भएकाले 3,00,000 क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। ब्यारेजमा प्रभाव भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब 26,400 क्युसेक कम रहेको छ। यसैबीच नेपालतर्फ देवघाटमा बिहान 8:35 बजे 3,48,000 क्युसेक पानीको बहाव समेत मापन गरिएको छ। पश्चिम नवलपरासी सुस्ताका उपालिका 5 सुस्ताबाट 25 जनालाई प्रहरीले उद्धार गरेको छ। नारायणी नदीमा बहाव बढ़ेर थारू टोलमा बाढ़ी पसेकाले सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताले डुबानमा परेका 25 जनालाई स्थानीयलाई उद्धार गरेको हो। पशु चौपायहरूको पनि उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ। जिल्लाको सुस्ता गाउँपालिका 5 सुस्ता स्थित थारू टोलका घर परिवार बाढ़ी पसेपछि सुस्तामै रहेका सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार सुस्ताको थारू टोलमा केही घरमा बाढ़ी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ। केही आफन्तको घरमा गएर बसेका छन् भने सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार थारू टोलमा रहेको 78 घर परिवारलाई सुस्ताको आश्रयस्थल र आफन्तको घरमा सारिएको छ। नारायणी नदीको बाढ़ी थारू टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रदान गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। सुस्ता स्थित नारायणी नदीले वर्षा मौसम शुरू भए लगत्तै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ। प्रधानमन्त्री वायुन शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग समेत भेटवार्ता गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे समेत धारणा राख्नुभएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमै हालै आएको भुटुक्को सित्रसुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्ताइरहेको संकटको उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सृजना गर्न कम योगदान गरेका नेपाल जस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको समेत बताउनु भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रीय स्तरका अधिवेशनहरू हुन लागेका छन्। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकिएले पनि अधिकांश संघीय निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्व निर्धारित तालिका अनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्। केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने पूर्वानुमानका आधारमा 13 असोजभित्र स्थानीय अनुकूलता अनुसार क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न भनेको छ। निर्वाचन समितिले विकल्प दिएपछि केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका समेत संशोधन गरेका छन्। मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकी ठाउँमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालको भनाई छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ। केन्द्रीय महाधिवेशन 16 19 असोजमा आयोजना गरिने कांग्रेसको कार्यतालिका रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नदेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको भीड़ बढ़ेका बेला काठमाण्डुमा एउटा डरलाग्दो ठगी धन्दाको पर्दाफाश भएको छ। काठमाण्डुको मुख्य नाका चन्दागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अडामा संचालित श्रीकृष्ण पुष्टकारी तथा गुटपाक भण्डारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छापा मारेको छ। नगरपालिका प्रहरी र काठमाण्डु महानगरको संयुक्त अनुगमनका क्रममा उक्त उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड़ गरिरहेको फेला परेको। उद्योगभित्र काजु खुवा र दूधको सट्टा केवल चिनी मात्र प्रयोग गरिएको र मिठाई बनाउन म्याद नागेका तथा किरा परेका खाद्य वस्तुको प्रयोग भइरहेको अवस्थामा टोलीले रंगेहाट फेला पारेको छ। अनुगमन टोलीले उद्योगबाट 18 किलो म्याद नागेका चिउरा, 210 किलो म्याद नागेको चकलेट, 100 किलो खुला बिस्कुट, 220 किलो किरा परेको भुटेको चना, 274 किलो चनाको पिठो र 7 किलो स्टिम मिल्क पाउडर बरामद गरेको छ। म्याद बुझिएका चकलेटहरूलाई पुनः नयाँ लेभल राखेर बजारमा पठाउने तयारी भइरहेको समेत भेटिएको विभागले जनाएको छ। विभागले ती दूषित र खाद्य वस्तु हालेर तयार पारिएका करिब 100 किलो गुटपाक र 535 किलो पुष्टकारी समेत जफत गरेको छ। नष्ट गरिएको उक्त तयारी मिठाईको बजार मूल्य करिब 2,60,000 रूपियाँ रहेको खाद्य विभागले जनाएको छ। रसुवाको बटुकोसी नदीमा अकस्मात बाढ़ी गएको एक महिना भएको छ। गएको भदौ 10 गते बाढ़ीले रसुवा नुवाको धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट 1,453 जनाको ज्यान गएको छ। 5,285 जना अझै बेपत्ता छन्। त्यसै गरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढ़ीबाट 4,08,28,00,000 भन्दा बढ़ीको क्षति तथा नोक्सानी आकलन गरिएको छ। पुननिर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान छ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था, 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 769 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट समेत प्रभावित भएका छन्। त्यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। त्यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढ़ीबाट 8,300 घर परिवार र करिब 40,000 जनसंख्या प्रभावित भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएका छन्। शनिबार बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,715 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको छ। शुक्रबार बिहान 10 बजे प्रति सेकेण्ड 1,98,220 क्युसेक पानीको बहाव हुँदा 25 ढोका खोलिएका थिए। कोशी ब्यारेजमा पानीको बहाव बढ़ेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान समेत आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरानी विदेश मन्त्री अब्बास अराक्चीका अनुसार इरानले अमेरिकाले एक सप्ताहभित्र स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव गरेको छ। न्यूयोर्क स्थित राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै अराक्चीले आवश्यक शर्तहरू पूरा भएमा यसो गर्न सकिने बताएका हुन्। उनका अनुसार ती शर्तहरू जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्रमा समावेश छन्। यो योजना कतार मार्फत अमेरिकालाई बुझाइएको जानकारी दिँदै उनले भनेका छन् अब विकल्प अमेरिकाको हातमा छ। इरानी प्रस्तावबारे सोधिएको प्रश्नमा एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरू मार्फत आणविक लगायतका विषयमा सकारात्मक छलफल भइरहेको समेत जानकारी दिएका छन्। यसै साताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रलाई नामेट पार्ने धम्की दिएका थिए। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले खाड़ीमा रहेका इजरायली र अमेरिकी अखड़ाहरूका साथै अमेरिकाका अरब खाड़ीका सहयोग राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै स्टेट अफ होर्मुज बन्द गरिएको थियो। युद्ध अघि विश्वको करिब 20% तेल र तरल प्राकृतिक ग्यास यही जलमार्ग हुँदै जाने गर्थ्यो र यसको बन्दले ऊर्जाको मूल्यमा ठूलो उत्तर चढ़ाव ल्याएको छ। द्वन्द अन्त्यको उपाय खोज्न ट्रम्पमाथि दबाव पनि बढ़ाएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। यो नतिजासँगै नेपाल समूह एमा दुई खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान वर्षाले खेल ढिला शुरू हुँदा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्देव जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडेका थिए। जापानका लागि रियो साकुडानो थोमस, इब्राहिम ताका हासी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक एक विकेट लिएका थिए। फेरि पानी परेपछि खेल भने हुन सकेन। अफगानिस्तान दुई खेलमा 2 अंकका साथ उपविजेता बन्यो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ, अफगानिस्तानले भारतसँग खेल्नेछ। आज मलेसिया र ओमानबीच समेत खेल हुँदैछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि पनि बढ़न सकेको छैन। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी र पहिरोका कारण 11 सड़क खण्ड प्रभावित। कोशीमा पानीको बहाव बढ़दा 43 ढोका खोलिए। सुस्तामा डुबानमा परेका 25 जनाको उद्धार। सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने। प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै काठमाण्डुमा रहेको गुप्ताको देखमा खाद्य विभागको छापा। म्याद नागेका र किरा परेका खाद्य वस्तुबाट बनेका 2.5 लाख बढ़ी मिठाई नष्ट। भोटेको सिबारीको आज एक महिना पुलहरू बगेपछि आउजाउ र खाद्यान्न ओसार पसारमा समेत कठिनाई। अहिलेसम्म 1,453 जनाको ज्यान गयो। 5,000 बढ़ी अक्षय बेपत्ता। 13,000 भन्दा धेरैको उद्धार। एक साताभित्र स्टेट अफ होर्मुज खोल्न इरानद्वारा अमेरिकालाई नयाँ प्रस्ताव। द्वन्द अन्त्यको उपाय खोज्न ट्रम्पमाथि दबाव। ऊर्जाको मूल्यमा ठूलो उतार चढ़ाव। र नेपाल र जापान बीचको खेल नतिजा विहीन। नेपाल सम्म विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश। अब नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: रेडियो एनआरएम 99.1
2: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएम 99.1 मा यो म्युजिक मस्ती

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: पहिलो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: रेडियो साइन 89.8 MHz
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
4: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोश हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
10: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
9: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
10: नेपाली FM तथा अनलाइन रेडियोहरू
9: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले चाख्न लिनुहुन्छ।

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको शक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने गरी गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल log.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
7: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
6: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 9845082997,
5: 9850109997।
8: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
8: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडेमा। प्रोप्राइटर कृष्ण नेपाने। मोबाइल 9845059486। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
10: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
9: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
10: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
9: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
10: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
9: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच इलाज र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
10: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 मा 24 घण्टा सेवा उपलब्ध छ।
9: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
9: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लौजी कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
11: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
12: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: मानवास्तवमा कसरी आउने
1: एउटा

अनि धन्यवाद उतै हराए।

उनकै छोरा, उनकै स्वामी, उनकै माथि पालाको पैसा हो कि जसरी मलाई घर गरिरहेको थियो उसले मन कसरी नै रुनु पर्छ।

0: पाहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाहिनो 89.8 MHz।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारणले आजको रात र भोलि उच्च सतर्कताको साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग। प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: मध्य प्रदेशमा सशस्त्र बलले उच्च निगरानी गरिएको छ। सीमा सुरक्षा र सहयोग तन्त्रको समेत सशस्त्र बलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा। सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढ़ी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
7: देशको मध्य क्षेत्रमादेखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ र कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। त्यसले जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर देशको मध्य क्षेत्रमादेखि पश्चिम क्षेत्रसम्म सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यतः

0: विश्वबाडी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा विधान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिलाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा पहाड चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्ने छ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा त्यति पनि बस्तीहरू छन्। आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताको साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, धागा फाटेमा, रूखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
1: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। प्रासी सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड़गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीसँग समेत भेटवार्ता गर्नुभएको थियो। उपभ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
1: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएमसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
3: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेता गाउँहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रमा निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
1: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट पर्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएमसँग बताउनुभयो।

0: गर्छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिएको छ। सीमा सुरक्षा र सहजकर्णतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
1: सोही अवधिमा 30 लाख भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह एको विजेताका रूपमा अन्तिम 8 मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोलीले गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
2: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
3: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले CIN बताउनुभयो। लेन्दी खोलाबाट भोटेकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
11: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र राबिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ। छेडिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
10: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रूघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रूघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
3: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लागिसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ ज्वरो सम्बन्धी औषधिहरू, पसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ। त्यो भनेको हामीले आँसी गर्दा, खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा केही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले संस्पर्श लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँसी आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पत्ती गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल टार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यस व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छौँ।
10: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुगाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
12: बाढ़ाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका चामलहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थियो। ती बङ्गुर पालनका मान्छेहरूले त्यो फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनाउने खानेकुराहरू पनि हामीले फोहोरमा गयौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरमा फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू सरकारी अफिसका फोहोरहरू तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेको छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नुभएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संयम चोक भयो मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले जिल्ला बल कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। त्यो डस्टबिनमा नराखिदिनुहोस्। डस्टबिनमा नराखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः चाहिँ डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफाल्दिनु होला।
10: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईँलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
13: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
2: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला। 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थ माग पनि बढ़छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
13: म पनि एउटा उपभोक्ता कर्मीहरूको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिण्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
2: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
13: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
2: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने,
13: यस्तो चाहिँ मिसावट छ तपाईँको। त्यस कारणले त भने बच्चाहरूलाई दिदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
2: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिमराज अवस्थी चाड पर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
14: त्यही झिङ्गा कहाँ कहाँ पुग्यो त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेछु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जाँचन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, गोगायन टिबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भन्यो भने ट्राइसिमला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिमेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
2: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बच्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ, त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ। अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
14: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिँ जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
2: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग गर्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
15: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँट छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ। अब बीचमा गएर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवाज दिन पर्यो, त्यसलाई आवाज दिँदा त्यसको छेउको कित्ता कसरी छुटाइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
2: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
15: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौं न भन्दाखेरि त्यसलाई फेरि एउटा अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउ।
2: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
16: ग्रामीण क्षेत्रमा त अब के हुन्छ, अब खाना नपाएर खान नजानेर पनि भनौँ नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ जंक फूडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्ति आउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटा पाटो हेर्नु पर्यो हामीले।
2: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अपनाउनु पर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ। आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। कांग्रेस संस्थापन र इतरपक्षीय समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश सन्तन विधा।

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो एपीएम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।